सङ्घीय तथा सिद्धान्त गर्जा मगरले जानकारी दिनुभयो। जनताहरूको वर्षसँगै बुधबार दर्शन पालिका चौतारी नमस्ते 1-8 र 3-मा ठूलो पहिरो खसेको थियो। यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको थियो। सडक सञ्जालमा आए पनि होलामा फुल नहुँदा वर्षायाममा थप व्यास नगरपालिका 14 पोस्टमोडी खोला बन्दीपुर नगरपालिका 5 र व्यास 14 सिमानामा रहेको ढाडे खोला बन्दीपुर 6 को खानी खोला र बोकर खोला तथा बन्दीपुर 6 र अबुखरी नगरपालिका 5 को सिमाना पर्ने भूत खोलामा ठूलो देवघाट र अबुखैरेनी नगरपालिका विभिन्न ओडाका 4 नागरिक दैनिक आवाजात प्रदर्शन गर्न के प्रदेश सचेत भनेर तरकारी जिल्लासँग जुने यो सबैभन्दा ठुलो दूरीको वैकल्पिक सडक हो। हाल प्रदेश सरकारले मोलदेखि व्यास नगरपालिका 13 को 7 सम्मको 10 किलोमिटरका सडक कालोपत्री गर्ने तयार गरिरहेको छ। तनहुँमा उपभोक्तालाई प्रविधि मन्त्री र सहज प्रबन्धक उत्पादन गराउने उद्देश्यले मिल्कका एटीएम सञ्चालन गरिने भएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले चालु आर्थिक वर्ष 2083/84 स्वीकृत कार्यक्रम अनुसार दुध सहकारीहरूसँगको सहकार्यमा परीक्षणका रूपमा यो सेवा सुरु गर्न लागेको हो। नगर त जेकेकै उपभोक्ताले एटीएम मेसिन पैसा

राखेर आफूलाई आवश्यक पर्ने परिणाममा ताजा दूध खरिद गर्न सक्ने व्यवस्था मिलाउन लागि भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख रविन्द्र अधिकारी जानकारी दिनुभयो। राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मकाण्डमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्न उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेशहरू जारी गर्नुभएको छ। अफ्रिकी सरकार अमेरिकी सर्वोच्च अदालतले सकिएको प्रयासलाई स्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था गर्न लाग्नु भएको विषयले जनाएको छ। नयाँ व्यवस्था अनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलफल गरेको आरोप लागेका व्यक्ति तथा कानूनले नागरिकको अधिकार नदिने अमेरिकी विभागका नागरिक सन्तानले अमेरिकामा जन्मे पनि स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैन। त्यसै गरी गर्भवतीहरूले आफ्ना सन्तान अमेरिका नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रस्तुति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेश मार्फत रोक लगाइएको छ। सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यमा ल्याउनु पर्ने बताउनु भएको छ। साउदी अरब, पाकिस्तान र टर्कीले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरबको मक्का शहरमा साउदी राजा मोहम्मद बिन सलमान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र टर्कीका सभापति रेसेप तैयप एर्दोगाविस हिजो भएको बैठकमा रक्षा सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ। फुटबलर इभान टोनीमाथि मध्य लन्डनको एक रात्री क्लबमा कुटपिट गरेको आरोप लागेको छ। 30 वर्षीय खेलाडीमाथिको यो आरोप गएको वर्षको डिसेम्बर 6 अम्बाडोर स्ट्रीटमा रहेको एउटा रात्री क्लबमा भएको भनिएको कुटपिटको घटनासँग सम्बन्धित छ। नर्थ ह्याम्पटनका इभान टोनीमाथि गएको जुन जुलाई 31 शारीरिक चोट पुर्याउने गरी कुटपिट गरेको अभियोग लागेको प्रहरीले विज्ञप्तिमा भनेको छ। भने आउँदो सेप्टेम्बर 24 वेस्ट मिस्टर्स टेस्ट अदालतमा उपस्थित हुनेछन्। टोनी अहिले साउदी प्रो लिग क्लब अल अहलीबाट खेल्छन्। उनी सन् 2024 7 करोड 23 लाख अमेरिकी डलरमा इङ्ग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डबाट त्यहाँ आबद्ध भएका थिए। टोनीले गएको सिजन साउदी प्रो लिगमा 22 गोल गरेका थिए। कर्मचारीमाथि कार्यवाही प्रहरी नियमावली उल्लेख भएको पूर्वाधारले सही गतिविधि गरे जस्तो आरोप गरेका जस्ता आरोप अज्ञात सोमनाथ बहादुर आपूर्ति प्रतिष्ठान लाउन सरकार परिसरको उद्योग मन्त्री यादवको भनाई। प्रधानमन्त्री कार्यालयबाट 3 महिना अघिको प्रगति गरे सार्वजनिक कांग्रेस सरकार नेताको राष्ट्रियलाई देवली सम्झन पर्ने अत्यावश्यक वस्तुको अभावले जनता आक्रान्त बनेको समयमा पनि सरकार संवेदनशील नभएको आरोप। सरकार नयाँ सडक विधेयक ल्याउँदै सडक सीमा मिसिनलाई पासपास परिवना ट्रम्पद्वारा जन्मसित अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश साउदी अरब, पाकिस्तान र टर्कीमा हस्ताक्षर र इङ्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप।

0: अवस्था हामीलाई तिनजनासम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्लाकाण्डकी समाचार लिएर उपस्थित हुनुहुनेछ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै म रिमा पनि बिदा हुन आएका चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कायक पहिरन शुक्लाकाण्डकी एफएम 97.6 मेगाहर्ट्ज र इन्टरनेट अनलाइनमा www.shuklakandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर, सेनाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् हिँडिहाल्यो।
4: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटिदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मगयान चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मगयान चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
6: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560662827 र 98644530031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर शोरूम।
14: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ,
15: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604, मोबाइल नम्बर 98460 61268,
14: 98560 62068।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो।
2: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 23 गते शनिबार, सन् 2026 अगस्त 8 तारीक, साउन कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न, सही समय लाग्न केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह।
0: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन, महँगा र बीमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै।
1: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक, वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेश नपठाउने घोषणा।
0: इरानका सर्वोच्च नेता मुज्दबा खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी, खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार।
1: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास,
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। बिहानै मिरमिरेमा झोला वा रित्तो सिलिण्डर बोकेर घरबाट निस्कनु, घामको राप र धुलोमा घण्टौं कुर्नु अनि रित्तो हात वा ढिला गरी थकित भएर फर्कनु सामान्य नागरिकको अहिलेको दैनिकी बनेको छ। देशमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको झण्डै 2/3 स्थिर सरकार छ। चुनावका बेला अनलाइन मार्फत नै सबै सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता भएको थियो, तर ती प्रतिबद्धता केवल नारामा सीमित भएका छन्। अरू त अरू चूलो बाल्ने एक थान ग्यास सिलिण्डरका लागि नागरिक कयौं दिनदेखि लाइन बस्न बाध्य छन्। 10,000 रूपियाँ तिर्दा पनि राज्यले सहज रूपमा पासपोर्ट दिन नसक्दा युवाहरू राहदानी विभागको लाइनमा छन्। यस्तै यातायात कार्यालयमा लाइसेन्स लिन, नवीकरण गर्न र कर तिर्न घण्टौं कुर्नुपर्ने बाध्यता उस्तै छ। अर्थात न्यूनतम सेवा पाउन पनि नागरिक लाइनमै उभिनु परेको आजको अन्नपूर्ण पोस्टले लेखेको छ। देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। ग्यास उद्योग र डिलरहरूमा सिलिण्डरको आपूर्ति अनियमित छ, त्यसैले नयाँ सिलिण्डर नपाएर उपभोक्ता रित्तो सिलिण्डर बोकेर डिलर धाउन बाध्य छन्। नेपाल आयल निगम भने ग्यास पर्याप्त रहेको दावी गर्छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सामान्य अवस्थाको भन्दा बढ़ी नै ग्यास आयात भइरहेको छ। एउटै व्यक्तिले धेरै भण्डारण गर्नाले लाइन बस्नु परेको हो। विक्रेताले व्यक्ति पहिचान नगरी दिँदा यो समस्या आएको हो। उहाँले भन्नुभयो आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण नगर्न आग्रह गर्दै कृत्रिम अभाव वा कालोबजारी गरिए कड़ा कार्यवाही गर्ने निगमले चेतावनी दिएको छ। नयाँ आर्थिक वर्षसँगै लागू गरिएको सवारी चालक अनुमति पत्र लाइसेन्सको नयाँ प्रणाली पनि अवरूद्ध हुँदा नागरिक समस्यामा परेका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: यसैबीच सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जनजीविकाको सवालप्रति सरकार गम्भीर नबनेको भन्दै सरकार विरूद्ध संसदमै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा रासोपाका सांसदहरूले सरकारका गतिविधिप्रति तीव्र असन्तुष्टि जनाए। रासोपाका सांसद मनिष झाले सरकार संचालनको शैलीमा सुधार आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो सरकार संचालन गर्न कता कता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। राज्य प्रणालीमा अझै ढंग पुर्याउनुपर्छ। रासोपाका निवर्तमान प्रवक्ता समेत रहेका झाले प्रधानमन्त्री बालेन्द्र शाहप्रति तीखो कटाक्ष पनि गर्नुभयो। हाम्रो सवारीको कालो सिसाको स्टिकर त हटायौं, सम्भवत कालो चस्मा पनि हटाउनुपर्छ, त्यो पनि आवश्यक छ उहाँले भन्नुभएको छ। यस्तै रासोपाका अर्का सांसद रमेश प्रसाईले प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा ग्यास अभाव भए नभएको भन्दै कटाक्ष गर्नुभएको छ। रासोपाकै सांसदबाट सरकारलाई प्रश्न बारेको खबर आजका पत्र पत्रिकाले छापेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। गएर मध्यराती सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। केही समय लाग्छ सही समय आउनलाई, ढिला होला तर गलत हुँदैन, नआत्तिनुहोस्। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन, प्रधानमन्त्री शाहले लेख्नु भएको छ। हिजो दिउँसोको संसद बैठकमा रासोपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो।
0: धेरै सरकारी अस्पतालका फार्मेसीमा धेरै बिरामीले खोजेका धेरै औषधि पाइँदैन। पीर पाटन अस्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवी शिक्षण, निजामती, कान्तिबाल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूति तथा स्थिर रोग अस्पताल होस् या शुक्रराज ट्रपिकल तथा सरूआ रोग अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, डडेलधुरा अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतमा राखिएका फार्मेसीमा औषधि पाइँदैन। यी अस्पतालहरूमा स्वास्थ्य बीमा सेवा लागू भएपछि बीमामा समेटिएका 1298 किसिमका औषधि मध्ये मुस्किलले 350 थरी मात्रै पाइन्छ। सरकारी अस्पतालका फार्मेसीलाई प्रभावकारी बनाउने भन्दै एक महिना अघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल फार्मेसी नाम परिवर्तन गरेर सुलभ फार्मेसी राख्न उर्दी गरेको थियो। शक्तिशाली सरकारको आदेश तत्कालै पालना भयो। सबै सरकारी अस्पतालले फार्मेसीको बोर्ड फेरे। अहिले देशभर सबैतर्फका सरकारी स्वास्थ्य संरचनाभित्र 11605 फार्मेसी छन्। ती सबैजसो फार्मेसीको नाम सुलभ फार्मेसी बनेको छ तर नाम बदलिएका फार्मेसीमा बिरामीले खोजेको अधिकांश औषधि पाइँदैन। सरकारी अस्पतालमा फार्मेसीको नाम फेरियो, फेरिएन अवस्था देशभरका सरकारी अस्पतालका फार्मेसीको बोर्डमा अस्पताल फार्मेसीको सट्टा सुलभ फार्मेसी लेखिए पनि महँगा र बीमामा समावेश औषधि किन जानुपर्छ निजी फार्मेसीमै आजको नयाँ पत्रिकामा खबर छ।
1: सरकारले प्रतिबन्ध लगाएको कुवेतमा हजारौं नेपाली महिला घरेलु कामदारको हैसियतमा काम गरिरहेका छन्। सरकारी संयन्त्रलाई थाहा नभएको विषय पनि होइन। कुवेतको परराष्ट्र मन्त्रालयले दुई हप्ता अघि कुवेतको राजधानी कुवेत सिटी स्थित नेपाली दूतावासलाई पठाएको विवरण अनुसार गएको जून 30 कुवेतमा कार्यरत नेपाली घरेलु श्रमिकको संख्या 68,900 थियो। त्यसबाहेक निजी क्षेत्रको प्रतिष्ठानमा 1,15,000 र सरकारी सेवामा 421 जना छन्। नियमन गर्ने सरकारी संस्था पब्लिक अथोरिटी फर सिभिल इन्फर्मेशनद्वारा प्रकाशित तथ्याङ्क अनुसार कुवेतमा 28,05,679 विदेशी श्रमिक छन् जसमा घरेलु श्रमिकको संख्या 8,83,308 छ। कुवेतको कानूनले घरेलु श्रमिक ल्याउन रोकेको छैन। कुवेत पब्लिक अथोरिटी फर म्यान पावर पामले घरेलु श्रमिक ल्याउन र रोजगारदाता घर वा घर मालिक वा स्पोन्सरलाई दिनका लागि कानूनी रूपमा कुवेती म्यान पावर कम्पनीलाई इजाजत पत्र अर्थात लाइसेन्स दिएको छ। सन् 2025 यस्तो लाइसेन्स पाउने म्यान पावर कम्पनी 488 छन्। नेपालले घरेलु देशहरू श्रमिकका रूपमा जान प्रतिबन्ध लगाए पनि कुवेतको कानूनले त्यहाँ जुनसुकै बाटोबाट पुगे पनि नेपाली महिला श्रमिकलाई वैधानिकता अर्थात लिगल मान्छ। कुवेतका लागि पूर्व राजदूत मधुवन पौडेलका अनुसार घरेलु श्रमिकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयसँग गन्तव्य देश कुवेत खुशी छैन। कुवेतको घरेलु श्रम बजारका लागि नेपाल प्रमुख स्रोत हो। कुवेतमा घरेलु महिला लैजाने एक म्यान पावर कम्पनीमा कार्यरत नेपाली महिलाले आफ्नो कम्पनीले हरेक महिना 35 नेपाली महिला कुवेतमा घरेलु कामदारका लागि ल्याइरहेको बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: वैदेशिक रोजगार व्यवसायीले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिट्यान्समा असर पर्ने भएको छ। दिनमा करिब 2000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रूपियाँ रेमिट्यान्स पठाइरहेको अवस्थामा व्यवसायीले श्रमिक पठाउन बन्द गर्दा देशको अर्थतन्त्र असर पर्ने देखिएको छ। दुई तिहाई श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गएको वर्षको तथ्याङ्क छ। 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 मुद्दे माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजोदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि हिजो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। काया कैरनमा हेलो सरकारमा आउने गुनासा र सम्बोधनको प्रक्रियाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ.
1: Major appliances का AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्. तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. Major appliances, बेचरको बानी लाग्छ.
2: NBL सर्वसुलभ आवास कर्जा.
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप.
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा.
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि.
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर.
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
3: शर्तहरू लागू हुनेछन्.
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाका सवालमा सरकार गम्भीर नभएको भन्दै, राष्ट्रपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआतिन प्रधानमन्त्रीको आग्रह, सरकारी अस्पतालका फार्मेसीका नाम फेरिए पनि अवस्था फेरिएन, प्रतिबन्धित कुवेत झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक लगायतका खबर प्रस्तुत गर्यौं.
6: अब बाँकी प्रसंग. नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने सरकारी संयन्त्र हेलो सरकारमा उजुरीको चाप दिन प्रतिदिन बढ़दै गएको छ. कार्यालयका अनुसार फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, ईमेल लगायतका माध्यमबाट नागरिकले आफ्ना गुनासा दर्ता गरिरहेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत प्राप्त हुने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गर्ने तयारी पनि भइरहेको छ. हेलो सरकारमा गएको एक वर्षमा मात्रै गुनासोको संख्या 321% बढ़ेको छ. हेलो सरकारमा सबैभन्दा बढ़ी कस्ता गुनासा आउँछन्, ती गुनासाको सुनवाई र समाधानको प्रक्रिया कस्तो छ भनेर साथी कृष्ण शर्माले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालसँग कुराकानी गर्नुभएको छ.
7: विशेषतः सार्वजनिक सेवा प्रवाहमा सुशासनसँग सम्बन्धितदेखि लिएर अब आफ्नो व्यक्तिगत विषय खयासी विषयदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलका कुराहरू सम्बन्धका गुनासाहरू आउँछन्। धेरै जसो विदेशबाट आउने गुनासोहरूमा वैदेशिक रोजगारीमा परेका ठगीहरू, होइन, विदेशमै पनि त्यस्तो कहिलेकाहीँ समस्या परेका कुराहरू लगायतका नागरिकको दैनिक जीवनमा पर्ने सबै प्रकारका समस्याहरूको बारेमा गुनासाहरू आउँछन्।
8: अब गुनासोको सम्बोधन चाहिँ कसरी हुने गरेका छ, त्यसको प्रभावकारिता कस्तो छ त?
7: हामीले नागरिकबाट लिएका गुनासोहरूलाई माध्यमको हिसाबले हेर्ने हो भने फोन मार्फत, मोबाइल मार्फत, हाम्रो वाट्सएप मार्फत, इमेल मार्फत, हाम्रो पोर्टल मार्फत धेरै माध्यमबाट चाहिँ हामी गुनासोहरू लिन्छौँ. ती गुनासोहरूलाई सर्वप्रथम आइसकेपछि हामी त्यसको एउटा स्क्रिनिङ गर्छौँ र सम्बन्धित निकायमा पठाउँछौँ ती गुनासोहरू. सबै गुनासो त प्रधानमन्त्री कार्यालयले मात्रै सम्बोधन गर्ने भन्दा नेपाल सरकारका अरू निकायहरू अथवा प्रदेश सरकार वा स्थानीय तह त्यहाँ चाहिँ सम्बन्धित गुनासोलाई चाहिँ फरवार्ड गर्छौँ. त्यहाँ पुगिसकेपछि त्यो गुनासो सम्बोधन भयो भएन, त्यसका समाधानको पाटो चाहिँ के गरियो भनेर हामी चाहिँ रेगुलरली फोन मार्फत, इमेल मार्फत चाहिँ त्यसको फलोअप गर्छौँ र सम्बन्धित गुनासोकर्तालाई त्यसको बारेमा पनि रेगुलरली जानकारी दिन्छौँ.
8: गुनासो सुनवाई हुने प्रक्रिया 24 घण्टा हो कि, अर्थात् कुनै निश्चित समय पनि तोकिएको छ?
7: हेलो सरकारको टिम चाहिँ 24 घण्टा रहन्छ, होइन, यसलाई हामीले यही अफिसमा पनि कर्मचारीहरू 3 शिफ्टमा गरेर 24 घण्टा नै सञ्चालन गरेका हुन्छौँ र हामीले 24 घण्टा नै यसलाई अलग पोजिसनमा राखेर सञ्चालन गरिरहेको.
8: यो सरकार गठन भइसकेसँगै गुनासोको संख्या पनि तीव्र देखिन्छ विगतको तुलनामा. यस हिसाबले सरकारका लागि यो चेतावनी मान्ने कि उपलब्धिका रूपमा हामीले यसलाई चाहिँ विश्लेषण गर्ने, के भन्नुहुन्छ यहाँले?
7: यो त अवसर हो, किनभने नागरिकले आफ्नो गुनासो सुनवाई हुन्छ भन्ने भइसकेपछि न गुनासो गर्ने हो. सामान्यतया चाहिँ हामीले अहिले पछिल्लो चरणमा चाहिँ जुन हेलो सरकार मार्फत नागरिकको गुनासो सुन्ने र त्यही अनुसार गुनासो फर्सेटको लागि पनि अगाडि बढेको कारणले गुनासोको संख्या पनि बढेको जस्तो लाग्छ. अर्को कुरा चाहिँ हामीले अब हरेक माध्यमबाट सहज तरिकाले पनि गुनासो लिने काम भएको कारणले गर्दाखेरि र सरकारप्रतिको विश्वास अभिवृद्धि भएकै कारणले गर्दाखेरि पनि नागरिकले गुनासो गर्छ. होला।
8: कतिपयले गुनासो राख्नका लागि समयमै सम्पर्क नहुने र अत्यन्तै व्यस्त भनेर चाहिँ सूचना आउने गर्छ, गुनासो राख्ने अवसरै मिलेन भन्ने पनि छ। यसलाई सहज बनाउने केही योजना छ कि के छ अवस्था?
7: पाँच सातवटा जति ल्यान्डलाइन फोनमा चाहिँ सँगै गुनासो लिने त्यो माध्यम पनि छ, हामी त्यही अनुसार गरिराखेकै हुन्छौँ। सँगसँगै चाहिँ यो मोबाइल मार्फत पनि गुनासो टिपेकै राखेका हुन्छौँ। अब कहिलेकाहीँ फोन गर्दाखेरि एकैचोटि फोन गर्दा धेरैको त्यो लाइन बिजी भएको कारणले गर्दाखेरि उहाँहरूलाई फोन मार्फत गर्दा केही समस्या चाहिँ परेको हुनसक्छ होइन। र अब हरेक सिफ्टमा कर्मचारीको संख्या बढाउने र नागरिकलाई चाहिँ सकेसम्म अब पोर्टल मार्फत गुनासो राख्नको लागि उत्प्रेरित गर्ने गरियो भने चाहिँ यो अलिकति यहाँले भने जस्तै कम हुन्छ भन्ने लागिरहेको छ।
5: वहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज अरियाल। काया कैरनमा फेरि पनि खबरको सिलसिला। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकलविश्वासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि हिजो उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका पाँचका 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवर्ष गएका थिए। दुई बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्कँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो।
6: गएको चैत 13 गते देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका बालेन्द्र शाह बालेनले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गर्नुभयो। सरकार नियन्त्रित सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनले प्रधानमन्त्री शाहको सम्बोधन रेकर्ड गरेको थियो। तर प्रधानमन्त्रीलाई निजी संचार क्षेत्रमाथि त विश्वास लागेन नै, राज्य नियन्त्रित संस्थामाथि पनि भरोसा भएन। त्यसैले त उहाँले नेपाल टेलिभिजनबाट आफ्नो सम्बोधन प्रसारण पूर्व झण्डै 2 मिनट अघि नै सामाजिक सञ्जाल फेसबुकमा राख्नुभयो। स्थानीय तहको चुनाव अघि संचार गृहमा गएर अन्तर्वार्ता दिएका शाहले काठमाण्डु महानगरपालिकाको मेयरको जिम्मेवारीमा पुगेपछि नेपाली संचार माध्यममा कार्यरत पत्रकारलाई अन्तर्वार्ता होइन भेट्न पनि आवश्यक ठान्नु भएन। अहिले देशको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले सरकार मातहतका निकायलाई पनि विश्वास नगरेको प्रश्न हुन्छ। मीडिया क्षेत्रमा सुधार ल्याउन सरकारले मुख्यत नीतिगत आर्थिक कानूनी र नियमनकारी सुधार गर्नुपर्ने देखिन्छ। यसका लागि सरकारले पारदर्शी र विभेदरहित विज्ञापन प्रणाली लागू गर्दै मदिरा कस्मेटिक औषधि जस्ता वस्तुको विज्ञापनमा निश्चित आचार संहिता सहित उदार नीति अपनाउनुपर्छ जसले मीडियाको आर्थिक संकट हल गर्न सहयोग पुर्याओस्। सत्तामा पुगेपछि संचार क्षेत्र राजनैतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
10: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाली समाज धेरै लामो समयदेखि संयुक्त परिवारमा चल्यो। संयुक्त परिवारमा तीन पुस्तादेखि कतै कतै चार पुस्तासम्म बस्थे। समय फेरियो। शहरीकरण र रोजगारीका लागि टाढा जानुपर्ने लगायत कारणले संयुक्त परिवार भत्किन थाल्यो। त्यसपछि परिवारभित्र अन्तर पुस्ताको बीचमा भेटघाट पातलियो। युवा केटाकेटी र वृद्ध वृद्धाको अलग अलग संसार निर्माण भयो। यसबारे पुस्ता बीचको आत्मीय सम्बन्ध मात्र होइन ज्ञान अनुभव र संस्कारको पुस्तान्तरण समेत कमजोर बन्दै गएको विज्ञहरूको भनाइ छ। समाजमा पारिवारिक संरचना तीव्र परिवर्तन भइरहेको छ। संयुक्त परिवार अहिले विस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको छ। समाजशास्त्री प्रकाश राईका अनुसार यो परिवर्तन केवल शहरको समस्या मात्र होइन समग्र नेपाली समाजले भोगिरहेको सामाजिक रूपान्तरणको परिणाम हो। तीनदेखि चार पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुट्दै गएर अहिले एकल परिवार बनेको छ। एकल परिवार बन्दा गाउँमा वृद्ध वृद्धा एक्लिएका छन्। सन्तान खोज्दै शहर पसेका वृद्ध वृद्धा पनि एक्लोपनका शिकार भएका छन्। छोराछोरी आफ्नै र आफ्ना छोराछोरीको भविष्यको चिन्तामा पर्दा बुढा बाबुआमा एक्लिएका हुन्, जसका कारण धेरै वृद्ध वृद्धा वृद्ध आश्रममा समेत पुगिरहेका छन्। हामी जुन मूल्यमा बाँचेका छौं त्यो मूल्य क्रमशः च्युत हुँदै गइरहेको छ। पारिवारिक संरचनामा आएको परिवर्तनको मुख्य कारण आर्थिक र राजनैतिक संरचनामा आएको बदलाव मानिन्छ। समाजशास्त्री प्रकाश राईका अनुसार मानिसहरूको जीवनशैली पनि उपभोक्तामुखी बन्दै गएको छ। शहरले चुड्दै आत्मीयता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: अब विदेशको खबर। इरानी सर्वोच्च नेता मुज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली संचार माध्यमले दावी गरेका छन्। च्यानल 14ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। त्यस्तै जेरूसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणकामा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नु भएको हो। तर पदभार ग्रहण गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छैन। उहाँले लिखित वक्तव्य मार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनुभएको छ। रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरूमा नै घाइते हुनुभएको थियो। उहाँको स्थितिको बारेमा राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खानेपिनीसँगको प्रत्यक्ष अन्त्यक्रिया अलि निकै कठिन छ भनी स्वीकार्नु भएको थियो। यसले उहाँको स्वास्थ्यबारे गरिएका अड़कलबाजीमा थप मलजल मिलेको समाचार संस्था एएनआईले जनाएको छ।
5: अब खेल खबर। नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुक्केबाजले खेल्नेछन्। पुरूष 55 केजीमुनि चन्द्रबहादुर थापा, 60 केजीमुनि खगेन्द्र रोका मगर, 70 केजीमुनि दानबहादुर दर्लामी र 90 केजीमुनि रविन नेपालले स्पर्धा गर्नुहुनेछ। त्यस्तै महिला 51 केजीमुनि रमिसा श्रेष्ठ, 54 केजीमुनि अस्मिता तामाङ र 65 केजीमुनि कुसुम तामाङ सहभागी हुनुहुनेछ। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर फर एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनुभयो। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रविन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभएको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राति पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको पानी परेको छ। लमजुङको भुजुङ सहित आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। पछिल्लो छ घण्टामा भुजुङमा सबैभन्दा धेरै 80.4 मिलिमिटर पानी परेको छ। आज दिउँसो मधेस बाहेकका प्रदेशमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमतीको पहाड़ी भेगका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँ र तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो।
4: सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको भोलि पल्ट संस्थापन र इतर दुवै पक्षले पूर्व निर्धारित आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरेका छन्।
5: नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा हिजो मात्र 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभावपछि विभिन्न 23 उद्योगका 61,050 सिलिण्डर वितरण गरिएको निगमले जनाएको छ। यसैबीच खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाइ तोकियो भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा तीनजनाको ज्यान जाने गरी भएको दुई समूह बीचको झडप र त्यसपछि सृजित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 घर तथा भौतिक संरचना तथा 61 गाड़ीमा क्षति पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: अब धितोपत्रको प्राथमिक निष्कासन अर्थात आईपीओमा कम्पनी छनौटदेखि शेयरको मूल्य निर्धारण र बाँडफाँड सम्बन्धको प्रणाली फेरिने भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार सम्बन्धी श्वेतपत्र सार्वजनिक गर्दै आईपीओ प्रणालीलाई बजारमा आधारित पारदर्शी र जोखिम अनुसार नियमन गर्ने नयाँ योजना अघि सारेको हो।
4: र विद्युत नियमन आयोगले घरायसी उपभोक्ता वर्गलाई पनि समय र मौसम अनुसार फरक फरक विद्युत महसुल लगाउन निर्देशन जारी गरेको छ। आयोगले हिजो विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका जारी गर्दै मौसमी महसुल दर निर्धारण गर्न भनेको हो। काया कैरनमा अब पाल उखानको
5: बुद्धिमानलाई इशारा काफी।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह।
4: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन। महँगा र बीमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै।
5: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक, वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेश नपठाउने घोषणा।
4: इरानका सर्वोच्च नेता खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी। खामेनीसँग प्रत्यक्ष अन्तर्क्रियाले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार।
5: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको नीति योजना र भाषण चाहिँ अनलाइनको, तर नागरिक भने लाइनमा बसिरहनु पर्ने बाध्यतामा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे मोबाइलमा केही हेर्दैछन्, नजिकै रहेको अर्को मान्छेले भन्दैछन्, अनलाइन सेवा भनेको लाइनमा बसेर सेवा लिने भनेको हो क्या, के मोबाइलमा चेक गरिरहने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर सेरिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो शुरू भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763
0: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोप्राइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 98660-86925 98560-34881 र 98460-47580
4: प्रसन्न होमवर्क देखाउ त
5: हस टीचर
4: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
5: टीचर मेरो मम्मीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्यालट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560-33384 र 98560-67988
7: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
8: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
8: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
9: पुराना सुनसँग नयाँ गहना साथ नसकिने
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ मोबाइल नम्बर 98261-52067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
9: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
10: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
11: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजीलैंड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
11: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0665905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
12: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
12: कहाँ छ पुन मोबाइल?
1: यो दुलेगौडामा तरकारी पसलको आडैमा छ।
12: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
12: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448400।
13: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
14: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
13: लौ, पैसाको टेन्सन

0: कुमाल, मोबाइल 9840626617 र 9811638981।
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता
4: दीर्घायु फर्निचर सोरुम दुलीगौडाका नहुँ।
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9847061268
4: 9856602068।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
8: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9855229038 र 9808222938।
10: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
10: पुराना गरगहना सँग नयाँ साथ फेर,
11: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
10: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी 2 गौरातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
13: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
12: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
13: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
12: त्यसो भए सँगै जाऊ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोजेउ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि

0: दुई प्रति नागरिकताको फोटोकपी र दुई प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0635414050 मोबाइल 98463283811।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
4: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 98560206630।
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
5: शुक्ला गण्डकी FM 97.6।

0: यस्तो कुराहरू कतै काहीँ एउटा चाहिँ संकेतमा अभिव्यक्तिमा त्यो अनुहारको छनकमा काहीँ हामीले पाएका छैनौँ, त्यो हुँदा पनि हुँदैन किनभने त्यसैबाट आक्रान्त भएर यो देश चाहिँ पछि परेको छ। यहाँ चाहिँ गुटको राजनीति, बेमेलको राजनीति, खुट्टा तान्ने राजनीति, त्यही कुरा हामीबाट भयो भने त के अर्थ हुन्छ र त्यो हुँदैन। त्यो कस्तो छ भने अलिकति अतिरञ्जित पनि गरिएको छ बाहिर। तपाईँ र म चाहिँ दाजुभाइ नै भए पनि तपाईँ र मेरो केही कुरामा विमति रहन सक्छ नि त, त्यसले गर्दा त्यस्तो रह्यो काहीँ कतै होइन यसो गर्नु पाए हुन्थ्यो, होइन यो चाहिँ राम्रो हो भन्ने कुरा त जहाँ पनि हुन्छ, त्यस्तो भएको हो भने पनि त्यस्तो कुरालाई अतिरञ्जित गर्नु हुँदैन।
1: अब सरकार गठन भएको पनि 4 महिना भयो, मोर्निङ सो अफ द डे भनिन्छ होइन, जसरी चाहिँ सुशासन केन्द्रित भएर चाहिँ सरकारले काम गर्नुपर्ने कुरामा, सरकारले लिएका एक्सनहरूका कुरामा, सरकारले खोजेको मेरिटोक्रेसीका कुरामा, सरकारले व्यवस्थापन गर्न खोजेको सुकुम्बासीका विषयमा, सरकारले सुशासन ल्याउन खोजेको राजधानी प्रकरणमा जर्मनबाट झण्डै खोसिएको विषयमा, यी यावत विषयमा नेपालले नै भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका विषयमा अब जनताले प्रश्न त उठाउन थाले नि त अहिले समुझी
0: होइन, प्रश्न उठाउन पाइयो, प्रश्न उठाउन पाइयो, तिमीहरू
1: त्यसलाई खुट्टा तान्यो भन्न त मिलेन नि त होइन, आफ्नो बानी व्यवहार पनि सुधार्नु पर्यो होला कता कता।
0: होइन, मैले त त्यो कुरा सुरुमै अघि भनिसकेँ, प्रश्न उठाउन पाइयो, करेक्सन गर्न पाइयो, दुईटा कुरा हुन्छ कि, एउटा कुरा मैले चाहिँ नबुझेर प्रश्न गर्न सक्छु, सरले पढाइरहनु भएको हुन्छ नबुझेर प्रश्न गर्न सक्छु, कहिलेकाहीँ सरले लेख्दा पढाउँदा त्यो ब्ल्याक बोर्डमा पनि अलिकति त्रुटि मिस्टेक हुनसक्छ, सर त्यहाँ मिस्टेक भयो भनेर दुई ढङ्गबाट कुरा उठाउन सक्छु, त्यसले गर्दा मिस्टेक भएको रहेछ भने चाहिँ करेक्सन गर्ने हो, नबुझेको रहेछ भने बुझाउने हो। तर अब अन्य चाहिँ त्यही कुरालाई लिएर चाहिँ धेरै आलोचना गर्नुपर्ने समय पनि भएको छैन, कारण पनि भएको छैन।
1: तर अहिले तपाईँहरू सुशासनको लाइनमा हुनुहुन्छ, 5 वर्ष चाहिँ जुन जनताले ब्यान्डेट दिएका छन्, महत्वाकांक्षा धेरै छ देशमा, लामो समयदेखि राजनीतिक अस्थिरता भयो, अब चाहिँ स्थिरता चाहिन्छ देशमा भनेर चाहिँ जुन किसिमको सबैको एउटा प्रार्थना छ, कतै बीचमा धोका त पाइँदैन भन्ने खालका सिम्टमहरू पनि त देखिया छन् नि त, यसलाई कसरी चाहिँ विश्लेषण गर्नुहुन्छ?
0: देखिएको छैन, देखिएको छैन। हामी केही स्पष्ट छौँ भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने निर्विरोध हामीले निर्वाचित गरेर केन्द्रीय समिति बनिसकेको छ, पार्टी उहाँले गजबले चलाउनुहुन्छ, पार्टीले सरकार कमान गर्छ,
1: खै पार्टीमा मनोनित हुनुपर्ने पदाधिकारीहरूको लुछाचुडी छ अहिलेसम्म भएको छैन,
0: लुछाचुडी हो र भनेको सीमित मान्छेहरूमा म काम गर्न चाहन्छु भनेर खोज्नु त कसरी लुछाचुडी हो? तपाईँ चाहिँ अहिले रेडियोमा काम गर्दै हुनुहुन्छ, तपाईँको रेडियोको प्रमुख तपाईँ हुनुहुन्छ कि अर्को हुनुहुन्छ कोही छैन, म चाहिँ त्यो ठाउँमा गएर रेडियो कमान गर्छु र चाहिँ यो रेडियोलाई यस्तो गजब गराउँछु आजको भन्दा भोलि राम्रो गर्छु, यो रेडियोको चाहिँ
1: निर्देशक मान्छे खोज्दा खोज्दै रेडियोको प्रसारणै रोकिन सक्छ नि त भोलि, अनि यो रेडियो त अनि त्यसो गीत मात्र बजाएर बस्नु र भने
0: होइन, त्यो कुरा
1: समयमा समयमा पत्ता लाउन सकिएन भने, समयमा काम गर्न सकेन भने त नि गीत बजाएर त बस्न मिलेन, मान्छे त चाहियो।
0: होइन होइन, त्यस्तो हुँदैन, अस्वस्थ हुनुहुँदैन, तपाईँ त्यो मात्रै देख्नुहुन्छ कि, तपाईँ चाहिँ सांसदहरू जति सबै केन्द्रीय सदस्य हुन्छन्, सबै चुनाव लड्छन्, अथवा चाहिँ आकांक्षीहरू सबै हराएर अगाडि आउँछन्, तपाईँ महाधिवेशनमा हेर्नु भने हामी धेरैले चाहिँ साथीभाइहरूलाई तपाईँ अगाडि भनेर हामी चाहिँ निर्वाचनमा गएनौँ, अहिले पनि हामीलाई यो चाहिन्छ भनेका छैनौँ भन्दैनौँ, केही 2-4 जनाले होइन मैले चाहिँ यहाँ काम गर्न सक्छु, मेरो यहाँ योग्यता दक्षता छ भनेर भन्ने कुरालाई त नकारात्मक, काम गर्न चाहने मान्छेको कमी छ नि त यो देशमा, काम गर्न खोज्नेहरूलाई त्यसरी किन लिने त, यहाँ लुछाचुडी भएर कुनै झगडा द्वन्द अस्वस्थ प्रतिस्पर्धा भएको कुनै उदाहरण कारणहरू त देखिएकै छैन, यो त अनुमान नै हो हाम्रो।
1: तर एउटा निकै ठूलो जेन्युन प्रश्न पनि आएको थियो, पहिला बोलाउँदा नजाने अहिले बोला भन्न जाने, कुमार बेनलाई भारत पठाएको कुरा कतिको साँचो हो सुन्नुभयो यहाँले?
0: खोइ त्यो त थाहा छैन, अस्ति म पनि झापा पुगेर आएँ, म झापा गएको कुरा सबैलाई थाहा नहुन सक्छ होइन, झापा जाने मतदाता भेट्ने हो र झापादेखि अलिकति पारिपट्टि मेरो दिदीको घर छ, हामी चाहिँ सम्बन्ध बुझ्छ, त्यहाँ पनि पुग्न सकिन्छ तर पुगिएन अहिले, त्यसले गर्दा यी कुराहरू अब नेपाल भारत वारिपारि अब यति बेला थुप्रै सांसदहरू चाहिँ विभिन्न निमन्त्रणामा विदेश भ्रमण पनि गर्नुभयो, नेताहरू पनि जानुभयो, अब यसलाई खालि नकारात्मक रूपमा लिएर हुन्छ
1: होइन, प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हिँड्या हो नि त कुमार पनि हिँड्या होइन, अहिले त होइन जनताले त चासो त राख्छन् नि त होइन, पार्टीमा पनि चासो
0: राख्नुपर्छ, ठिक छ त, हिँड्नु पनि पर्यो नि त, एकातिर चाहिँ यिनीहरूले के अरे कूटनैतिक सम्बन्ध राम्रो गर्दैनन् कि भन्ने डाउट पनि गर्ने, अनि त्यो सम्बन्धका निमित्त चाहिँ मान्छेहरूको चाहिँ भेटघाटलाई पनि अर्को दृष्टिकोणले हेरेर त कसरी होला त।
1: सत्तामा आउनु अघि राजसभाले पुराना दललाई प्रश्न गर्थ्यो, अहिले तपाईँहरूलाई प्रश्न गर्ने ठाउँमा जनताहरू पुगेका छन्, सत्ता र प्रतिपक्षमा हुँदाको अनुभव कस्तो हुँदो रहेछ?
0: होइन ठिकै हो, किनभने हिजो तिमीहरूले चाहिँ यो गर्छौ त्यो गर्छौ, सहजता पैदा गर्छौ काममा व्यवहारमा, मान्छेलाई नागरिकलाई सुविधा दिन्थ्यौ सबै कुराहरूमा भन्थ्यौ, अब लाइन बस्नु पर्दैन अनलाइनमा चाहिँ काम हुन्छ भन्थ्यौ, खोइ त भनेर प्रश्न गर्नु स्वाभाविक हो। हामीले के भनेका छौँ भने एउटा आधार शून्य तहबाट काम गर्नु परेको छ। जस्तो कृषिकै कुरा गरौँ, म कृषि समितिको मान्छे हो, आज चाहिँ हिजो हामीले पढ्दा चाहिँ 80-90% किसान भन्दा भन्दै 62% आयौँ, आज चाहिँ कृषि विधेयक छैन, नीतिहरू राम्रो छैन। अब जिरोबाट हामी काम गर्दैछौँ, जिरोबाट काम गरेर सबै चाहे त्यो पूर्वाधारका धेरै ठाउँका कुराहरू हुन्, कानुनी कुराहरू हुन्, नीतिगत कुराहरू हुन्, त्यहाँबाट काम गर्दा त समय लाग्ने रहेछ नि त। आज चाहिँ जस्तो ग्यासको अभाव छ भन्यो, ग्यास चाहिँ पुग्ने गरी छ भन्यो, मान्छेले स्ट्रक गरे भन्यो, अन्य कुरा हुन्थ्यो यो समस्या आइपरेपछि, यी सबै कुराहरू आज हामीले नगरेर बिगारेर भएको कुरा त होइन नि त। आधारै गतिलो बनिसकेको छैन, कुशासनले व्याप्त छ। तपाईँ चाहिँ अहिले पनि विभिन्न सरकारी अन्य कार्यालयहरूमा जाँदाखेरि चाहिँ एउटा कोही आफ्नो मान्छे खोज्नुपर्ने, नेता खोज्नुपर्ने, सांसद खोज्नुपर्ने, भन्जन गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ। यी सबै हामीले बिगारेको होइन, बिग्रेको ठाउँबाट सच्याउनलाई हामी काम गरिरहेका छौँ, आधार तय गर्दैछौँ भनिरहेछौँ नि त। त्यसले गर्दा प्रश्न गर्नुपर्छ, प्रश्न नगरी हुन्न, हामीले पनि त्यो जवाब दिइरहेछौँ, जवाब सँगसँगै हामी नतिजा दिने गरी त्यसले एउटा समय त लिँदो
1: रहेछ। मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए, 2 बोरा युरिया र 6 बोरा डिएपी मल पनि गायब भयो। होइन 38 दिनसम्म अब मल किसानले समयमा पाएनन्। अब सरकार भन्छ होइन मल त छ, मल आउँदैछ, तर चाहिँ किसानले बाली लाउने बेला मल नपाउँदाखेरिको यो विडम्बना हेर्नु आज
0: हो। यसमा यसमा चाहिँ कस्तो प्राविधिक पक्ष के रहेछ भने, अहिले आएको सरकारले टेन्डर गरेर मल आउने समय भएको छैन, टेन्डर गरेको 825 दिन मल आइपुग्न लाग्ने रहेछ एउटा कुरा। दोस्रो कुरा, जी2जी मार्फत भारतसँग पनि मल केही ल्याइयो, भारतले पनि आफूले उत्पादन गरेको मल आफैलाई पुग्न सक्ने अवस्था होइन, उसले पनि बाहिरबाट ल्याएर दिने, यसले गर्दा हामीले जति सक्दो मल पुर्याउने कोसिस गर्यौँ। तपाईँलाई एउटा उदाहरण भन्छु, म झापा गएर आएँ, झापा कृषि सामग्री कम्पनीमा चाहिँ अघिल्लो साल असार महिनामा 588 मेट्रिक टन मल बाँडेको, अहिले 2000+ बाँडिसक्यो, फेरि पुग्दैन भनेको छ। वितरण प्रणालीमा समस्या छ, वितरण प्रणालीको जिम्मा स्थानीय तहको सिफारिसका आधारमा प्रदेश सरकारले गर्छ, वितरण प्रणाली नसत्याएसम्म हुन्न। एउटा शहरी क्षेत्रमा वितरण गर्ने मल, एउटा ग्रामीण र कृषि क्षेत्रमा वितरण गर्ने मल चाहिँ उस्तै प्रकारको छ। त्यसले गर्दा खेती गरिने आधारमा मल वितरण नगरेसम्म जतिसुकै आए पनि यो समस्या रहिरहन्छ, त्यसलाई सच्याउनु पर्छ।
1: तर आजको दिनमा जसरी राष्ट्रपतिले सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ, सरकारका निर्णय, नियुक्ति, ठेक्कापट्टा, पारदर्शिता सुनिश्चित गर्न चालिएका कदमहरूमा सन्तुष्ट हुनुहुन्छ तपाईँ ढकालजी?
0: होइन, सन्तुष्ट त अब धेरै ठाउँमा नतिजा देखिने बेला भएको छैन, काहीँ कतै कसैले, कर्मचारीले, सरकारका मान्छेहरूले, सांसदहरूले, मन्त्री प्रधानमन्त्रीहरूले र उनीहरूको नाम बेचेर कसैले काहीँ एउटा मात्रै त्यस्तो गरेको, गर्न खोजेको बिचौलियाहरू हावी भएको उदाहरण दिनुहोस्, प्रमाण आदि दिनुहोस्, त्यसको त सिधा हामी विरोध मात्रै गर्दैनौँ, के गर्ने गर्छौँ। त्यसले गर्दा नदेखिनु भनेको पनि त भित्रभित्र हुनु हो नि, गलत नदेखिनु भनेको, तर नतिजा आउन समय लाग्ने रहेछ। र काहीँ पनि संसारको कुनै पनि मुलुकमा अपराधै हुँदैन, भ्रष्टाचारै हुँदैन भन्ने छैन, जतिसुकै टाइट गरे पनि काहीँ न काहीँ लुकीचोरी गरेका हुन सक्छन्, त्यसलाई समय लाग्ला। तर सामान्यतया देखिने गरी, सतहमा आउने गरी, जनताले दुःख पाउने गरीको त भएको छैन नि त, यसलाई पनि त अलिकति समय लिने होला। तर यो समय लिने भन्दा पनि जब भएको छैन, जब देखिएको छैन, काहीँ प्रमाण आएको छैन, भेटिएको छैन भनेपछि त्यो कुरामा काम भइरहेको छ, मान्छे नियन्त्रणमा छ भन्ने त बुझिन्छ नि त।
1: जस्तै अब अस्ति भर्खरै जर्मनबाट राजधानीको ठेक्का खोसेर फ्रान्सिसलाई दिन खोजेको कुरा त सुन्नुभयो नि त यहाँले पनि, होइन? त्यसमा चाहिँ पार्टीको हस्तक्षेप नभएको भए त अरबौं रुपियाँ चाहिँ तिर्नु पर्दै थियो नि त।
0: होइन, कतिपय कुरा हस्तक्षेप भन्दा पनि अब जसरी जुन भाषा प्रयोग गरे पनि भयो, त्यहाँ यो ठिक कि त्यो ठिक, यो गलत कि त्यो गलत भन्ने कुराको विश्लेषणबाट जे छ यो त्यो गर्ने हो। कहिले काहीँ एउटैले गरिरहेछ, जे गरिरहेछ त्यो ठिक छ भन्ने पनि हुँदैन, र गरिरहेकोले गलतै गरेको छ, अर्को राम्रो छ भन्ने पनि हुँदैन। सरकारले उहाँहरूले जो जसले यो विषयमा काम गर्नुभयो, एक खालको चाहिँ विश्लेषण गरेर सही गलत छुट्याएर गरेको होला। अब यसमा केही गलत छन् भने तपाईँहरू पनि चौथो अङ्ग हो यो देशको दायित्व,
1: हामीले त उठायौँ यो कुरा चाहिँ, किनभने अब जर्मन जस्तो देशसँग हाम्रो कूटनीतिक राम्रो सम्बन्ध छ, जर्मनै रिसाउनु पर्ने स्थिति आयो, होइन यस्तो काम चाहिँ किन गर्नु पर्या होला र बिगो पनि तिर्नुपर्छ, हामीले धरौटी रकम तिर्नुपर्छ, यो अवस्थामा किन फ्रान्सेली कम्पनीका पेरिसबाट केही मान्छेहरू नेपाल आए, नेपालका लागि सिद्धार्थ के नामका एकजना चाहिँ उनका प्रतिनिधि चाहिँ व्यापक रूपमा बालुवाटार र सिंहदरबार घुम्दै गए, पछि चाहिँ परराष्ट्र मन्त्रीले हस्तक्षेप गरे यसमा भन्ने कुरा त हामीले व्यापक रूपमा चाहिँ विश्लेषण गर्यौं नि त, त्यो राम्रो थिएन नि त देशका लागि त।
0: होइन, अब त्यसको चाहिँ परिवर्तन खोज्नु अथवा त्यसको थप अध्ययन गरिनु त अब आफैमा नराम्रो कुरा होइन, तर त्यसले नतिजा के ल्यायो, अन्त्य त के गरियो भन्ने कुराले अर्थ राख्छ नि त।
1: अब यो जस्तो यहाँलाई राम्रोसँग थाहा छ, जुन किसिमले राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामिछानेजीले अलिकति प्रधानमन्त्रीलाई नथिलाउन खोज्नु भएको हो, यो विधान संशोधन गरेर संसद दलको नेतालाई फिर्ता बोलाउन सक्ने प्रावधानमा पनि के असन्तुष्टि आयो होइन, कतिपय सांसदले केन्द्रीय समिति बैठकमा पनि उठाए यो कुरा।
0: विधान संशोधनको कुरा चाहिँ अब भर्खरै महाधिवेशन भएको छ, महाधिवेशनले गरेको छ, अब त्यसमा त्यो कुरा हामीले पनि अब खास यसमा चाहिँ विश्लेषण गर्न पाएको छैन, म केन्द्रीय समितिको मानिस होइन, बाहिर आएका अथवा साथीभाइका कुराहरू नै सुन्ने हो, त्यसले गर्दा विधान संशोधन गर्दा, विधान बनाउँदा, परिवर्तन फेरबदल गर्दाखेरि एकले जे भन्यो सबैले ताली बजाएर मान्छन् भन्ने छैन, यसो होइन यसो भन्ने कुरा जहाँ पनि हुन सक्छ, छलफल हुन सक्छ, बहस हुन सक्छ, असहमति हुन सक्छ, त्यसले गर्दा पार्टीलाई अनुशासित गर्नुपर्छ भन्ने कुरा स्वाभाविक हुन सक्छ, होइन यो आवश्यक छैन भन्ने कुरा पनि स्वाभाविक हुन सक्छ, त्यसलाई त अस्वाभाविक ढंगबाट लिनै हुन्न भन्छु म चाहिँ।
1: तपाईँ त झापा 4 नम्बर क्षेत्रको सांसद होइन, प्रधानमन्त्रीज्यू 5 नम्बर के भन्नुहुन्छ 5 नम्बरका जनता, प्रधानमन्त्रीज्यू त जानु भएको छैन रे नि त झापा होइन।
0: होइन, प्रधानमन्त्रीले भ्याउनु भएको छैन, हामी छौँ नि, हामी गएको छौँ, हामी समन्वय गरेका छौँ, उहाँहरूसँग सम्वाद हुन्छ, हामी जान्छौँ निस्किन्छौँ, हामी चाहिँ हाम्रो झापा मेरो 4 नम्बर क्षेत्र मात्रै भनेर बसेका छैनौँ, आवश्यकता अनुसार हामी वरपर जान्छौँ, हेर्छौँ राम्रो भएका कुराहरू, केही गलत भएका कुराहरू, केही गुनासा सुझावहरू हामी लिन्छौँ, त्यहाँ सचिवालय छ प्रधानमन्त्रीको, उहाँहरूसँग हामी समन्वय गर्छौँ, उहाँहरूले हामीसँग समन्वय गर्नु भएको छ,
1: यसमा त प्रधानमन्त्रीसँग राम्रै छ कोर्डिनेसन, भेटघाट छ, धेरैलाई त भेट्नै हुन्न उहाँ भन्ने छ नि त।
0: होइन, आवश्यकता अनुसार भेट्ने हो, अब त्यहाँ पनि विभिन्न लेयरहरू छन्, अघि तपाईँले भन्नुभयो नि सचिवालय कुरा, एउटा देशको प्रधानमन्त्री जसले चाहिँ विभिन्न जिम्मेवारीमा विभिन्न मान्छेहरूलाई लगाएको अवस्था छ, हामीले धेरै त्यस्तो भेटघाट गर्नु परेको पनि छैन, आवश्यकताले उहाँलाई नै खोज्नुहुन्छ र समस्या पर्दा उताबाट चाहिँ एउटा पब्लिकहरूले केही न केही समस्या लिएर आउँदा हामीले समन्वय गर्छौँ, प्रधानमन्त्रीको तहमा गर्ने हो कि अब सचिवालयको तहमा हो त्यस्तो छैन।
1: अहिले सुकुम्बासीहरू त राजसभा भनेपछि डराउँछ रे नि त, किन मान्नेजु?
0: एकताका त्यस्तै जस्तो भयो, हामीले धेरै बोल्नु पर्यो, धेरै सम्झाउनु पर्यो, धेरै लेख्नु पर्यो, त्यो अनावश्यक कुरा पनि लगाइयो। अब सुकुम्बासी समस्या, सुकुम्बासी मात्रै नभनौ, सुकुम्बासी भूमिहीन अथवा तपाईँको अव्यवस्थित बसोबासीको कुरा छ, अब विशेष गरी केही अन्य जग्गा पनि र ऐलानी जग्गाहरू कमाएको अवस्था, सबैलाई धनी बुर्जा दिने कुरा, यो चाहिँ व्यवस्थापन भए पुग्ने कुरा हो, यसलाई चाहिँ ठूलो खर्च पनि लाग्दैन भनेर हामीले चुनाव अघि नै भनेका थियौँ, दिन्छौँ भनेका थियौँ र त्यसकै तयारी गर्यौँ। अब यो काठमाडौँको चाहिँ यो खोला किनारको बस्ती हटाएको कुराले यसलाई चाहिँ अलिकति मान्छेहरूले चाहिँ ओ भनेर डराएको अवस्था अहिले धनी बुर्जा दिइरहेको छ र यसमा बढी हात चाहिँ वडा पालिका र जिल्ला समिति गठन गरिएको त्यहाँबाट हुने हो, त्यसले गर्दा केन्द्रीय समितिले केन्द्रीय सरकारले चाहिँ निर्णय गर्यो, त्यसको कार्यान्वयनको तह तलै हुन्छ, त्यसले गर्दा उहाँहरूको चाहिँ प्रत्यक्ष नजिकको सरकारले गर्ने कुरा हो, उहाँहरू अहिले आत्मविश्वासी बन्नुभएको छ।
1: जाँदा जाँदै समग्र रूपमा चाहिँ जनताहरूले नागरिकहरूले सुशासनको क्षेत्रमा, भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा, मेरिटोक्रेसीको क्षेत्रमा चाहिँ तपाईँहरूप्रति दिएको विश्वास जगाएको, तपाईँहरूले जगाउन खोजेको विश्वास र मेरिटोक्रेसीमा पनि कतिपय कुराहरू के आयो भने अब यो नियुक्ति प्रक्रियामा होइन कतिपय रूपमा ढिलाइ भइरहेको छ, आज 60,000 चिकित्सक पढ्ने विद्यार्थीहरू

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560-60554।

त्यहाँ बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 10 लाख रुपियाँको बम्पर उपहार पाउने एकजना र 1 लाख रुपियाँको उपहार पाउने एकजनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार बम्पर उपहार स्वरूप 10 लाख रुपियाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुनुहुन्छ। उहाँलाई अर्थमन्त्री छोरी मुवाले फोन गरेर बधाई दिनुभएको छ। विजेता जोशीले कञ्चनपुरमा शिवकृष्ण जेनरल स्टोर्सबाट सामान किन्नुभएको थियो। जोशीले गएको साउन 7 गते 250 रुपियाँ पर्ने सामान अनलाइन ब्याङ्किङ मार्फत क्यूआर स्क्यान गरी खरिद गर्दा 10 लाख रुपियाँ जित्नु भएको हो। त्यस्तै अर्थमन्त्री वागले 1 लाख रुपियाँ विजेता मध्ये रूपन्देहीको सपना खैरलाई पनि बधाई दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री वागले 15 जना 1-1 लाख रुपियाँका विजेता र 1 जना 10 लाख रुपियाँ विजेता उपभोक्ता छनौट गर्नुभएको थियो। साउने गते 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेश गरेका उपभोक्ताहरू यस कार्यक्रममा सहभागी भएका थिए। उपहार हरेक महिनाको 16 गते र महिनाको अन्तिम दिन घोषणा हुने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालिन शाहले सही समय आउन केही समय लाग्ने भन्दै नातिन सबै लाग्न गर्नुभएको छ। हिजो मध्यराति सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविक कहिलेकाहीँ फरक हुन सक्छ भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नु पर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। केही समय लाग्छ, केही समय आउनलाई ढिला होला तर गलत हुँदैन, नातिन हो। सुनेको र देखेकोमा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ, कहिलेकाहीँ एक्लै लड्नु पर्छ, यो पहिलोचोटि होइन उहाँले लेख्नु भएको छ। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि घर फर्कनु भएको छ। भारतको सीतामढी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकजलासले दरजमा रिहा गर्ने आदेश दिएपछि उनीहरू हिजो नेपाल आइपुग्नु भएको हो। बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेन्द्र प्रसाद सिंह गएको साउन 17 पक्राउ पर्नुभएको थियो। 2 बोरा युरिया र 6 बोरा जीपीमा साइकलमा राखेर घर फर्किने क्रममा दुवैजनालाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो। मल तस्करीका आरोपमा सिंह दाजुभाइलाई सीतागढीको डुमरा स्थित कारागार चलान गरिएको थियो। पक्राउ खबर सार्वजनिक भएपछि परराष्ट्र मन्त्री श्री शेर खनाले चासो राखेर नयाँ दिल्लीमा रहेको नेपाली दूतावास मार्फत भारत सरकारसँग कूटनैतिक समन्वय शुरू गर्नुभएको थियो। उहाँहरूलाई लिन परिवार भारत पुगेको थियो। 10 लाख रुपियाँ धरौटी छुरमा छुटेका सिंह दाजुभाइले तारिकका लागि अदालत आउनुपर्ने हुन्छ। रहेको 18 जना नेपाली नागरिक रिहा भएका छन्। परराष्ट्र मन्त्रालय गए शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री उनीहरूलाई नेपाल फर्कने प्रक्रिया पनि शुरू भइसकेको जानकारी दिनुभएको छ। म्यानमार स्थित नेपाली दूतावासको पहलमा त्यहाँ रहेका विभिन्न अभियोजनमा जेलमा रहेका उनीहरू रिहा भएको उहाँको भनाइ छ। प्रवक्ता छेत्रीले म्यानमारको अदालतले सेक्चुम्बा 2 सप्ताह रिहाई गर्ने भनेको भए नेपाल सरकारको अनुरोधमा केही समय अगावै उनीहरूलाई रिहाई गरिएको बताउनु। म्यानमारमा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा कार्यरत उनीहरूलाई केही महिना अघि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनीहरूलाई जेलमा राखेको मन्त्रालयले जनाएको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुसहित 20 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरू भरतपुर रूपन्देही नवलपरासी पश्चिम मकवानपुल पाल्पा दाङ झापा धनकुटा पाराबाट पक्राउ परेका हुन्। भक्तपुर नगर पालिका एक सल्लाहकारीबाट एक, मध्यपुर ठिमी नगरपालिका एक, लोक अन्थलीबाट एक, रूपन्देहीको उमस्य सती नगरपालिका एक, टुटे फिबलबाट एक, सिद्धार्थ नगर नगरपालिका एक, उदयपुरबाट एक, नवलपरासी पश्चिमको सम्म ग्राम नगरपालिका 17 पिप्रहबाट एकजनालाई प्रहरीले पक्राउ गरेको मकनपुरको हेटौँडा महानगरपालिका 6 चुचे खोलामा एकजना, पाल्पाको रामपुर नगरपालिका 7 मुवाटी शीतल नगरबाट एकजना, दाङको तुलसीपुर उपमहानगरपालिका 17 झिगैबाट 5 जना, झापाको अर्जुन धारा नगरपालिकाबाट
एघार बस्दा यस्तै त दुम्बे दिन होटेल एन्ड लजबाट तीनजना, कन्काई नगरपालिका चार, कोटी होमबाट एकजना, धनगुडाको पाखरी बासी नगरपालिका पाँच, मायाबाट दुईजना र बाह्रको धनगढी माया नगरपालिका दश, गोभा सटोलबाट एकजनालाई प्रहरीले पक्राउ गरेको हो।

0: जिल्ला प्रशासन कार्यालय दनौली राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवामा सहयोग रहेको चाप पर्दै गएपछि बिदाको दिन पनि सेवा सञ्चालन गर्ने भएको छ। कार्यालयले शुक्रबार सूचना जारी गरी सेवाग्राहीको सुविधालाई मध्यनजर गरी साउन 23 गते शुक्रबार 24 गते आइतबार राष्ट्रिय परिचय पत्र विधा सम्बन्धी सेवा सञ्चालन गरिने जनाएको छ। सूचना अनुसार सो सेवा बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म उपलब्ध हुनेछ। कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई तोकिएको समितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालो अनुसार सेवा लिन अनुरोध गरेको छ। तनहुँमा सवारी दुर्घटना न्यूनीकरणका अन्य उद्देश्यले चालक पृष्ठ अवस्था तथा सर्वेक्षण कार्यक्रम सम्पन्न भएको छ। एयरलाइन्स अफ क्लब अफ तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चालकहरूको अनुभव, सड़कका जोखिमयुक्त स्थान, गति सीमा, दुर्घटनाका प्रमुख कारण तथा दुर्घटना न्यूनीकरणका प्रभावित उपायहरू सम्बन्धी जानकारी संकलन गरिएको थियो। कार्यक्रमका समन्वयकर्ता तथा एयरलाइन्स क्लब अफ तनहुँका अजित पन्थले सुरक्षित सड़क, जिम्मेवार चालक र दुर्घटना रहित यात्राको लागि सबै सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रमबाट प्राप्त सुझाव अनुभव र तथ्याङ्कलाई आगामी दिनमा सड़क सुरक्षा सम्बन्धी नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रमका सञ्चालनमा उपयोग गरिने विश्वास व्यक्त गर्नुभयो। सुरक्षित चालक, सुरक्षा यात्रा, सुरक्षित जीवन भन्ने मूल सन्देशका साथ सम्पन्न कार्यक्रमले सड़क सुरक्षा प्रवर्धन, दुर्घटना न्यूनीकरण तथा चालकहरूमा जिम्मेवार बोध अभिवृद्धि गर्ने महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ। पृथ्वीराजनगरको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागि गोपदशी मार्गमा खसेको पहिरो हटाएपछि हिजोदेखि यातायात पूर्ण सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्य दमोलीको डोजर प्रयोग गरी बिहिबार साँझसम्म पहिरो पन्साउने काम सकिएपछि शुक्रबार बिहानदेखि सड़क पूर्ण रूपमा सुचारू भएको गोपदशी मार्ग सरकार संघर्ष समितिका अध्यक्ष सिद्धार्थ जामगरले जानकारी दिनुभयो। निरन्तर पूर्व वर्षासँगै बुधबार व्यास नगरपालिका 14 स्थित महास्थिघाट र तुइनमा ठूलो पहिरो खसेपछि यो सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको थियो। सड़क सञ्चालनमा आए पनि खोलामा पुल नहुँदा वर्षायाममा यात्रा अझै जोखिमपूर्ण रहेको छ। अध्यक्ष मगरका अनुसार बुद्धसिंह मार्गमा पर्ने व्यास नगरपालिका 14 सुले खोला, बन्दीपुर नगरपालिका 5 र व्यास 14 सिमानामा रहेको ढाड खोला र बन्दीपुर छको खाने खोला र बाघ खोला, बगर खोला तथा बन्दीपुर छ राबु खैरेनी गाउँपालिका 5 सिमानामा पर्ने बुद्ध खोलामा पुल नहुँदा वर्षायाममा खोला बढेर आवाजमा समस्या हुने गरेको छ। गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको यो मार्ग भएर तनहुँका बन्दीपुर देवबाट राबु खैरेनी गाउँपालिकाका विभिन्न वडाका हजारौं नागरिक दैनिक आवाजात गर्छन्। गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। हाल प्रदेश सरकारले दमोलीदेखि व्यास नगरपालिका 13 साँझसम्मको 10 किलोमिटर खण्ड कालोपत्रे गर्ने तयारी गरिरहेको छ। तनहुँमा उपभोक्तालाई प्रविधि मन्त्री र सहज रूपमा दुग्ध उपलब्ध गराउने उद्देश्यले मिल्क एटीएम सञ्चालन गर्ने भएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले चालू आर्थिक वर्ष 2083/84 स्वीकृत कार्यक्रम अनुसार दुग्ध सहकारी संघको सहकारीमा परीक्षणका क्रम रूपमा यो सेवा शुरू गर्न लागेको हो। नगद जीके एजेन्ट उपभोक्ताले एटीएम मेसिनमा पैसा राखेर आफूलाई आवश्यक पर्ने परिणाम तार दूध खरिद गर्न सक्ने व्यवस्था मिलाउन लागि भेटनरी अस्पतालको सेवा सेवा कार्यालयका प्रमुख रविन्सन अधिकारीले जानकारी दिनुभयो। काली गण्डकी नदीको कटानका कारण मालढुङ्गाको पुल जोखिममा परेको छ। पर्वत र बागलुङ जोड्ने गरी काली गण्डकी नदीमाथि बनेको पुल र बारीको कटानले गर्दा जोखिममा परेको हो। पुलको पर्वतपट्टि फिल्लाउका पर्खालहरू नदीले कटान गरेको छ। काली गण्डकी ओर्लिएर आएपछि पुलको दल्लो भागमा क्षति पुर्याएको छ। यातायात निरन्तर सञ्चालन भए पनि सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय बागलुङले अनुरोध गरेको छ। काली गण्डकीमा पानीको बहाव हट्दै गर्दा पुलको तल्लो क्षेत्र कटान गरेको प्रहरीले जनाएको छ। यो पुल भएर दैनिक सयौं गाडी र हजारौं यात्रुहरू यात्रा गर्ने गर्दछन्। नदीमा पानीको सतह बढेपछि मालढुङ्गा क्षेत्रका बस्ती समेत जोखिममा परेका छन्। यहाँ बसोबास गर्ने स्थानीयले प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ। मालढुङ्गा पुल भएर बागलुङ सहित भूमि रोल्पा र रूकुम जानको टोल्पा सल्यान लगायतका पश्चिम नेपालमा क्षेत्रहरूमा सवारी साधन आवश्यक गर्ने गर्दछन्। नवलपुरको कालसती 11 कुडौली सड़कको बीचमा जीर्ण अवस्थामा रहेको बिजुलीको पुल मर्मत तथा परिवर्तन नगर्दै स्थानीयमा त्रास बढ़ाएको छ। जोखिममा रहेको पुल लामो समयसम्म पनि मर्मत तथा जिम्मेवार परिवर्तन नगर्दा स्थानीयमा त्रास पैदा भएको छ। कालसती 11 कुडौली सारण प्रसाद अधिकारी जानकारी दिनुभयो। 2051 सालमा गाडीको पलामको पुल मकिएर पुवाला परिसकेको थियो। त्यसपछि गाडीले चक्का दिएपछि पुल पुरै भाँगिएको छ। हावा लाग्दा वा पानी पर्दा पनि कुनै पनि बेला रहन सक्ने जोखिम छ। अध्यक्ष अधिकारी भन्नुभयो, पुल सारिएनका लागि नेपाल विद्युत प्राधिकरणका औषधी वितरण केन्द्रलाई पटक पटक आग्रह गर्दा पनि अहिलेसम्म सुन्न सकिएको छैन। प्राधिकरणले भदौ लागेपछि स्थानीय जवाब दिएको छ। अधिकारीको अनुसार डेढ महिना अघि साबुन बेच्ने गाडीले चक्का दिएर पुल भँगाएको र उक्त गाडी सम्पर्कमै छ, तर प्राविधिक कारणले गाडी सम्पर्कमा नरहेकाले आफूहरूले नै पुरानो पुललाई विस्थापन गरेर नयाँ राख्ने बताउँछन्। प्राधिकरणका औषधि वितरण केन्द्र प्रमुख शिवनारायण गोशालीले गाडीले पुल भाँचेर भागेकोले जोखिम भएको भन्दै प्राधिकरणले नै नयाँ पुल राख्ने बताउनुभयो। काठमाडौँ उपत्यका विभिन्न ठाउँमा गैराती पानी परेको छ। मौसम पूर्वन महाशाखाका अनुसार बागमती गण्डकी बसका धेरै थोरै ठाउँ तथा कोशी प्रदेश लुम्बिनी र कालीगण्डकीका कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भएको। लमजुङको बुजुङ सहित आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। पछिल्लो छ घण्टामा बुजुङमा सबैभन्दा धेरै 80.4 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै खुदी बजारमा पनि 33 मिलिमिटर वर्षा भएको छ। कास्कीको यान्जाकोटमा झण्डै 41 मिलिमिटर पानी परेको छ। गोर्खाको बापाक सहित अरू धेरै थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा भएको छ। गोर्खाको बारपाक सहित अरू ठाउँमा पनि मध्यम वर्षाको भएको छ। आज दिउँसो मधेश बाहेकका प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती पहाडी भागका धेरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँहरूमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना, त्यसै गरी कोशी र बागमती प्रदेशको हिमालय पहाडी भागका एक दुई ठाउँमा पनि मुसलधारे पानी पर्ने अनुमान छ। अन्तर्राष्ट्रिय समाचार यहाँनिर नेता मुजतबा खमानीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली सञ्चार माध्यमले दावी गरेका छन्। च्यानल 14ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गरी खमानीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। त्यस्तै जेरुसेलमा पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खमानीको स्वास्थ्य अवस्था कठिन रहेको जनाएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणमा आफ्नो पिताको ज्यान गएपछि खमानीले सर्वोच्च नेताको सम्हाल्नु भएको हो, तर पदभार ग्रहण गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छैन। उहाँले लिखित वक्तव्य मार्फत प्रशासनिक कामहरू सञ्चालन गराउनु भएको छ। रिपोर्ट अनुसार खामिनी आक्रमणको शुरूआतमा नै घाइते हुनुभएको थियो। उहाँको स्थितिको बारेमा राष्ट्रपति मसुद पेजेकी कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खामिनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले निकै कठिन छ भने स्वीकार्नु भएको थियो। यसले उहाँको स्वास्थ्यबारे गरिएका अकलबाजीमा थप मलजल मिलेको समाचार संस्था एएनआईले जनाएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले यसअघि उहाँको प्रारम्भिक चोटहरू सतही रहेको बताएका थिए। खेल समाचार, नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाडी सहित 9 सदस्यीय टोली पर्सि सोमबार भएर जानेछ। जापानको आइसी नागोयामा आउँदो असोज 3 गतिदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरुष र 3 महिला मुख्य बाजले खेल्नेछन्। पुरूष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दानबहादुर दलामी र 90 केजी मुनि रमिन नेपालले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिला 51 केजी मुनि रमिसा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 62 केजी मुनि कुसुम तामाङ सहभागी हुनेछन्। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन तयारी प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महाजनले बताउनु भएको छ। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रबिन सहित सबैको पहिलो एसिया र सहभागी हो। रबिनले 1900 एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए। चन्द्र सन् 2025 दुबईमा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक काँस्य पदक विजेता हुन्। चन्द्रको काँस्य पदक नेपाली बक्सिङ इतिहासमा अहिलेसम्मकै ठूलो पद हो। प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक मदन छन्। व्यवस्थापनमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी रहेका छन्। एसियाली खेलकुदमा समग्रमा बक्सिङले 3 फरक संस्करणमा अहिलेसम्म 6 काँस्य पदक जितेको छ। बक्सिङले दक्षिण कोरियाको सियोलमा सन् 1986 भएको 10 संस्करणमा पहिलो पटक पदक जितेको थियो। त्यसबेला दलबहादुर राणा मगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोज बहादुर श्रेष्ठले काश्य पदक जितेका थिए। बाँकी दुई संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो भने सन् 1990 चीनको बेजिङमा भएको 11 संस्करणमा चित्रबहादुर गुरूङ तथा सन् 2010 चीनकै गुवाङझाउमा भएको 16 एसियाडमा हालका टोलीका प्रशिक्षक मध्येका दीपकले नेपाललाई काश्य पदक दिलाएका थिए। दक्षिण कोरियाको इन्चोकमा भएको 17 संस्करणदेखि बक्सिङ पदविहीन छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चौधरी मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम आवले लगायतले हिजो एक कार्यक्रमका बीच विदाई गर्नु भएको छ। अवस्था हामीलाई तिन बजीसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 10 बजेको शुक्रबार गण्डकी समाचार लिएर उपस्थित हुने नै छौ। तिन बजीसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि बिदा हुने आएका चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.5 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 065414378, इमेल neweshsuklagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि ढुङ्गे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98060013425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
15: विगत लामो समयदेखि तपाईहरुको मनसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
16: मोबाइल 98560055770।
19: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अण्डालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनएमएनए स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
19: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 98560044343।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा थरी साउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
21: मोबाइल 98563439952 र 98

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
8: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
12: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
13: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
12: धार्मिक महोत्सवका आकर्षणहरू,
13: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ, हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ, माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
12: कथा सहितको झाँकी, गीति नाटक,
13: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
12: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
13: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
12: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2, गाछे पानी, तनहुँ।
15: बासिना यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
16: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
17: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
18: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98563338, 98416056।
19: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
20: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
21: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
19: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 98560231128 र 98462014726।

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँ सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुत बहालीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिवर्धनको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौं। आगामी 2083 साल आसाउन महिनाको 23 गते शनिबार सुषमा 2026 अगस्त 1948 नेपालसम्म आज कृष्ण श्रावण कृष्ण वर्षको दशमी तिथि विश्व भू संरक्षण दिवस पाँच बजे 31 मिनटमा आज एक बजेसम्म भुजेल भाषा कार्यक्रमको पुनः प्रसारण, 2 बजेदेखि 3 बजेसम्म विभिन्न हिन्दी सङ्गीतहरू, 3 बजेदेखि 15 बजेसम्म नेपाल खबर, 3 बजे 4 बजेसम्म स्टेसन लब्दावली, 5 बजेसम्म आधुनिक सङ्गीतहरू, 5 बजे 5 बजेसम्म शुक्ल नन्दीसम्म, 5 बजे 6 बजेसम्म विभिन्न भारतीय सङ्गीतहरू, 6 बजे 6 बजेसम्म नेपालमा, 7 बजे 7 बजेसम्म सङ्गीतहरू, 7 बजे 7 बजेसम्म आजदेखि 10 बजेसम्म 10 बजे

यसरी आज बेङ्गली प्रसाद कार्यक्रमको रूपरेखाको बारेमा जानकारी जानकारी प्रसाद भएको तपाईँको राशिफलको राशिपाश्वको मेष राशिबाट मेष राशिमा आशय चुचे चौला लिलु लिलु मेहनत गरे पनि नतिजाको सोचेको नतिजा हात मेहनत परे पनि सोचेको नतिजा हात लागिन हुन सक्छ। परिबन्धले कामहरूमा बाधा पुर्याउने र आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अजन्तको धेरै समय दिन नसकेला, समयमा वचन पुर्याउन नसक्दा आलोचित भइनेछ भने दुविधा बढ्नाले निर्णयको क्षमता कमजोर बन्नेछ। विवादले काममा बाधा पुर्याउनेछ भने आयस्रोत पनि कमजोर रहनेछ। वृष राशिमा माग्छ पहिलेको सफलताले महत्वाकांक्षा बढाए पनि विभिन्न अवसरहरू आउनेछन्। पहिलेका समस्याहरू सुल्झनाले भेटघाट र खानपानमा समेत व्यस्तता बढ्नेछ। केही कठोर निर्णय लिनु परे पनि टाढेका आफन्तहरू नजिकिनेछन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ भने सहयोगीहरूबाट धोका मिल्न सक्छ। स्वास्थ्यका लागि आवेमा ध्यान मिथुन राशिमा काकीको घरमा सकेको कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ भने साथीभाइहरूसँग समझदारी बढ्न सक्छ। फाइदाको पछि लाग्दा भएका धनमालहरू समेत घुम्न सक्नेछ भने बेलामा होस् नपुर्याउँदा अप्ठ्यारो चुनौतीहरूसँग संघर्ष गर्नु पर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुने र सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौड़धुप गर्नुपर्ने र अनियन्त्रित खर्चले मन पिराउन सक्छ। कर्कट राशिमा डाडी डुडेलो प्रतिक्ष नतिजाले उत्साह हुनेछ। आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय अर्जन गर्ने रोक्नुपर्ने रकम हात लागि हुने समय छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चलचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। सिंहराशिमा मान्छे मामी मुमे मोटाटी जुटे आजको मेहनतले भविष्यमा प्रतिष्ठा दिलाउने र साथीभाइहरूको सहयोग हिम्मत दिलाउनेछ। विभिन्न भौतिक साधनहरू जोत्न सक्नेछ। बुद्धिको उपयोगले कामहरू सम्पादन हुने र विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नाले महत्वाकांक्षी कामहरू गर्न सक्छ। समाजमा तारिरहेको काम गर्दै नामधाम कमाउने अवसर प्राप्त हुने र व्यापारमा प्रशस्त लाभ हुनेछ। फाइदा नहुने काममा अल्बनिनु परे पनि श्रम गरेर सोचेको मूल्याङ्कन प्राप्त हुन सक्छ। अरूको मुक्तात्मक बानीले पछि परिने र आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि वृद्धिका लागि समय प्रतीक्षा गर्नुपर्नेछ भने स्वास्थ्यका लागि अस्वस्थताका बावजुद कामको बोझहरू थपिनेछ र आफ्नो क्षेत्रमा समेत कमजोर साबित हुनेछ। तुलाशिमा अक्षरेरो ताती दुधे सामान्य काममा धन श्रम खर्चाउनु पर्नेछ भने संस्थाप्रति गम्भीर नभन्दा दुःख पाइनेछ। गलत व्यक्तिको विश्वास गर्दा धोका हुने र अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। स्वास्थ्यका लागि बिहान तथा बिहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले आफ्नो वस्तुमा विदायी गर्नेछन् भने बिग्रिएको कामहरू सच्चामा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। वृश्चिक राशिमा मार्गदर्शनमा निर्णय नयाँ हो। रमाइलो यात्रा गर्ने अवसर जुड्नेछ भने मन मिल्ने साथीभाइहरू भेटिनुका साथै प्रेम र मित्रताको बन्धन बस्ने र कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनज्ञ आमदानी दिलाउने र विभिन्न उपहारहरू र सहयोगहरू प्राप्त हुनेछ। पारिवारिक काम गर्दै परिवारजनको साथै नयाँ आश लगाउनेछ भने अतिथिका रूपमा मान सम्मान प्राप्त हुनेछ। धनुराशि मेहनतहरूका लागि समय निकै उत्साहजनक रहेको छ भने प्रतिस्पर्धामा विजय हुनेछ। द्वैत शीर्षा गर्नेहरू हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै कामहरू बनाउनेछ भने स्वास्थ्य सबल रहनेछन् भने शत्रु परास्त हुनेछ। व्यापार लगायत लाभ हुने कामहरू प्रारम्भ हुने र महत्वाकांक्षी योजनाहरू कार्यहरू शुभारम्भ गर्ने समय छ। समयमा काम नगर्ने बानीले समस्या निम्त्याउने र अरूको लागि बुद्धि श्रम खर्चाउनु पर्ने समय छ। अवसर आए पनि नयाँ काम हात लगी राम्ररी विचार पुर्याउनुहोला। परिस्थिति अनुसार र सम्झौता गर्नु परे पनि गरेको कामले भने आश जगाउनेछ। समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला। बुद्धि
बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धा हुन सक्छ, मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। कुम्भ राशि। कुम्भ राशिमा मान्छे गुगे गोसा शिशु शेषोद विश्राम बस्न दिने बानीले समस्या निम्ताउनेछ। व्यथेमाहरूको फाइदा गर्न लागि उपयोग भइनेछ। इच्छा गर्नेहरूले काममा अवरोध पुर्याउने र आफ्नो सामानमा अरूले दावी गर्न सक्छन्। इष्टदारसँग समझदारी बढ्ने र नयाँ सम्झौतामा सम्झौताहरू हुन सक्छन् भने स्थायी सम्पत्तिमा अरूले विवादहरू सुल्झाउन सहयोग गर्नेछ। अनावश्यक साइनका समयदेखि सावधान रहनुहोला। अन्तिममा मेन राशि। मेन राशिमा योजना बनाएर काम थाल्दा राम्रो हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्ने, साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउने, पछिसम्म फाइदा हुने कामहरू प्रारम्भ हुनेछ। भौतिक साधन जुटाउने, दिगो योजना प्रारम्भ हुने, व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइने समय छ। राजपर्व जस्तो भनेर पनि भाग्यमा भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुख विदेश। तपाईँको आजको राजपर्वको चुनाव पालो रहेको सम्बन्धी शुभकामनाको

आज मिति 2083 साल साउन महिनाको 23 गते शनिबार आज जन्मदिन परेको छ शुक्ल गण्डकी नगरपालिका दुईका युवा नेता शरण सापकोटाको जन्मदिन परेको छ र त्यस्तै शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष खर्क सिंह थापाको जन्मदिन परेको छ। उहाँ दुवैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु सधैँ उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रोबाट र मेरो व्यक्तिगतबाट तपाईँ दुवैजना जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। उहाँ लगायत आज तपाईँ जस जन्मदिन परेको छ, तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारबाट र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

आफ्नो इष्टमित्र दाजुभाइ साथीसँगै आफ्नो आफन्तको जन्मदिन परेको सन्देश कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना कार्यक्रममा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुन्छ 0625 4534 0625 4111 98 0 28 34 134 112 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका सूचनाहरूलाई टिपाउनु भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। पूर्वीहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। दुई तिन दिनसम्मको लागि म कार्यक्रम प्रस्तुत आजमा पनि रहन्छु। तपाईँको बिहान तपाईँको दिन शुभ सुखित सुन्दै गर्नु होला। शुक्ला भन्दा ज्ञात सन्तान विद्या।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो.

0: होइन भाउजू, यस्तो फेस्त नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
4: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढ़ी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
4: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
4: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
3: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
4: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
4: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
3: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
4: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
3: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
4: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
3: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
4: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 98563175।
5: मेरिया मैनी, कस्तो राम्रो गहना!
6: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सिंचादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सिंचादी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि
7: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
7: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
8: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9871161069 9807625229
7: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9141333222 9087179142

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378। चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, सेलिनाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
2: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26-60 हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461-16878, 98235-52763।

0: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको
1: कटिहाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचा पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024
5: शुक्ला गण्डकी एफएम 97.6

0: गर्छन्? होमवर्क देखाउ त।
1: हस् टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
1: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ग्यालग्रिप्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033384 र 9856067988।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109366 र 9840904530।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पहिलो फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510 0614510002।
2: मोबाइल नम्बर 9856084666।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
8: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादव, 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98560443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
9: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
9: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262, 98468064145।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: 12 एल्युमिनियम अब युपिभीसीको साथमा।
12: एल्युमिनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क 12 युपिभीसी एल्युमिनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 98560222938 र 98028222938।
14: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
15: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू:
16: रन बहादुर गुरुङ दुलेगौड़ा, ₹12,610,
15: किम बहादुर श्रेष्ठ दुलेगौड़ा, ₹10,500,
16: पूर्ण बहादुर भण्डारी दुलेगौड़ा, ₹50,115,
15: काजी रिमाल लाइफ जिम दुलेगौड़ा, ₹11,000,
16: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111
15: पार्वती रिमाल दुलेगौडा रु 10,100
16: कृष्णराज पण्डित दुलेगौडा रु 25,000
15: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174
16: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555
15: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101 बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120
16: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005
15: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000
16: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111
15: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155
11: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: टेक्निसियनबाट मोबाइल मर्मत गरिने तीन मोबाइल पार्ट शुक्ला गण्डकी चार दुलीगौड़ा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
1: प्रोपाइटर हेमराज पुन मोबाइल 9811974888 र 9844484000
2: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
3: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
2: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए धुलेगौड़ा सपिङ सेन्टर शुक्ला गण्डकी चार धुलेगौड़ा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
4: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
0: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 9855288587 कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
1: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
1: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 0164333385 मोबाइल 9856308385
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
1: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ
8: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्प पोस्टोक
8: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9556124474
10: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
11: पण्डित महादर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
12: ओमकार
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार
11: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
11: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 9556508634
3: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
13: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
3: कार स्कार्पियो

0: मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
2: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
6: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगर।

0: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीती नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
3: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560078।
0: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनएमएनई स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल।
0: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न नहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहुँ। फोन 0654143773, मोबाइल 9856443043।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन। काठमाडौँ उपत्यकामा एकै दिन 61,000 सिलिण्डर वितरण भएको निगमको तथ्याङ्क। अन्नको भण्डार मानिने मधेस। प्रदेशमा 95% धान रोपाई सकियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा। आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना। 1-2 ठाउँमा मुसलधारी पानी पर्ने अनुमान। बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून बनाउने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा। सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी। र इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको पहुँच सहज सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई हिजो निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सिर्जना गर्नेलाई कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेको आयोगको भनाई छ। यसैबीच काठमाडौँ उपत्यकामा हिजो शुक्रबार एकै दिन 61,000 ग्यास सिलिण्डर वितरण भएको नेपाल आयल निगमले जनाएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमको तथ्याङ्कमा उल्लेख छ। नेपाल ग्यास 5,000, बाबा 2,240, चण्डेश्वरी 1,580, एभरेस्ट 2,401, हिमाल 2,435, जनक 4,456, सिरिमाया 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। यसबाहेक ओम, साईबाबा, एसटीसी, श्री श्रीराम, सिद्धार्थ, सीताश्री, सुगम लगायत सिलिण्डर पनि वितरण भएको निगमले सूचना मार्फत जनाएको छ। तर ग्यासका लागि लाइन लाग्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। मध्यराती सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। हिजो दिउँसोको संसद बैठकमा रासोपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको प्रतिक्रिया आएको हो। सांसदहरू मनिष झा, इन्दिरा राणा, रमेश परसाई, टीका संग्रौला, कमल सुवेदी लगायतले खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाह संस्कार खर्च, किसानलाई बाँदरले दिएका दुःख हैरानीदेखि स्वास्थ्य उपचारसम्मका विषय उठाउँदै सरकारलाई नागरिकका दुःखमा देखिन आग्रह गरेका थिए। रासपा सांसद झाले समग्रतामा राज्य संचालनमा सोच परिवर्तन आवश्यक रहेको भन्दै सरकारलाई व्यंग्यात्मक शैलीमा अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ भन्नुभएको थियो। अन्नको भण्डार मानिने मधेस। प्रदेशमा 95.51% रोपाई भएको छ। साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो। मधेसका 8 जिल्ला मध्ये सिराहा र बाह्रमा 100% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 तथा बाह्रमा 46,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ। प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माका अनुसार बाह्रमा लक्ष्यभन्दा धेरै रोपाई भएको हो। यस वर्ष बाह्रमा 45,100 हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य लिएकोमा 46,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। यस्तै सप्तरीमा 91%, धनुषामा 90 प्रतिशत रोपाई भएको छ। धनुषामा 43,900 हेक्टर क्षेत्रफलमा रोपाई हुने लक्ष्य रहेकोमा अहिलेसम्म 39,330 हेक्टरमा रोपाई सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ। सर्लाईमा 79, रौतहटमा 98, पर्सामा 91, महोत्तरीमा 81% भन्दा धेरै रोपाई भएको कृषि विकास निर्देशनालयको विवरण छ। मधेस प्रदेशमा कुल 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। किसानले मलको अभाव भोगे पनि यस वर्ष मधेस प्रदेशमा समग्र रोपाई भने पोहोरको भन्दा सन्तोषजनक देखिएको तथ्याङ्क छ। रासायनिक मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि घर आइपुग्नु भएको छ। भारत सीतामढ़ी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि उहाँहरू हिजो नेपाल आइपुग्नु भएको हो। बलरा नगरपालिका 5 का 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह गएको असार 17 पक्राउ पर्नु भएको थियो। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किने क्रममा दुवैजनालाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो। मल तस्करीको आरोपमा सिंह दाजुभाइलाई सीतामढ़ीको डुमरा कारागार चलान गरिएको थियो। पक्राउको खबर सार्वजनिक भएपछि परराष्ट्र मन्त्री शिशिर खनालले चासो राखेर नयाँ दिल्लीमा रहेको नेपाली दूतावास मार्फत भारत सरकारसँग कूटनैतिक समन्वय शुरू गर्नुभएको थियो। उहाँहरूलाई लिन परिवार भारत पुगेको थियो। 10,000 भारतीय रूपियाँ धरोटीमा छुटेका सिंह दाजुभाइले तारीकका लागि अदालत थाउनुपर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज मधेस बाहेकको प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान गरिएको छ। आज राति भने मधेस सहित हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 10 लाख रूपियाँको बम्पर उपहार पाउने एकजना र 1 लाख रूपियाँको उपहार पाउने एकजनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार बम्पर उपहार स्वरूप 10 लाख रूपियाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुनुहुन्छ। उहाँलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले फोन गरेर बधाई समेत दिनुभएको छ। विजेता जोशीले कञ्चनपुरकै शिवकृष्ण जेनरल स्टोर्सबाट सामान किन्नु भएको थियो। जोशीले गएको साउन 7 गते 250 रूपियाँ पर्ने सामान अनलाइन बैंकिङ मार्फत QR स्क्यान गरी खरिद गर्दा 10 लाख रूपियाँ जित्नु भएको हो। यस्तै अर्थमन्त्री वाग्लेले 1 लाख रूपियाँका विजेता मध्ये रूपन्देहीकी सपना खरेललाई पनि बधाई दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री वाग्लेले 15 जना 1-1 लाख रूपियाँका विजेता र 1 जना 10 लाख रूपियाँका विजेता उपभोक्ता छनौट गर्नुभएको थियो। अब विदेशको खबर। थाइल्याण्डका प्रधानमन्त्री अनुत्तीर्ण चणविराकुलले बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून बनाउने घोषणा गर्नुभएको छ। हिजो राजधानी बैंककको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा गोली चलाउने किशोरसहित 8 जनाको ज्यान गएपछि प्रधानमन्त्रीले बन्दुक नियन्त्रण सम्बन्धी कानूनलाई थप कड़ा बनाउने घोषणा गर्नुभएको हो। गोलीकाण्डपछि त्यहाँका प्रतिपक्षी नेताले देशको बन्दुक नियन्त्रण बारेमा उपायमा पुनरावलोकन गर्न आह्वान समेत गरेका थिए। प्रधानमन्त्री अनुत्तीर्णले सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने ड्यूटीमा रहेका सरकारी अधिकारीलाई मात्र हतियार बोक्न अनुमति दिने गरी नयाँ कानून ल्याउने बताएको बीबीसीले जनाएको छ। हिजो भएको घटनामा 14 वर्षीय किशोरले आफू बस्दै आएको घरमा आफ्ना हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरीको देवी श्रीन स्कूल पुगेका थिए। त्यहाँ पुगेर उनले 5 शिक्षक सहित अन्य व्यक्तिमाथि गोली चलाएका थिए। यो आक्रमणपछि ती किशोरले आफैलाई पनि गोली हानेका थिए। थाई प्रधानमन्त्रीले यस्ता घटना हुनै नहुने भन्दै पीड़ित परिवारमा दुःख व्यक्त गर्नुभएको छ। थाइल्याण्ड दक्षिण पूर्वी एसियामा नागरिकका हातमा ठूलो संख्यामा बन्दुक रहेका देशमध्ये एक हो। त्यहाँ झण्डै 1.3 करोड़ बन्दुक नागरिकको स्वामित्वमा रहेको अनुमान छ। अब खेल खबर। इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि मध्य लण्डनको एक रात्री क्लबमा कुटपिट गरेको आरोप लागेको छ। 30 वर्षीय खेलाड़ीमाथिको यो आरोप गएको वर्षको डिसेम्बर 6 वार्डोर स्ट्रीटमा रहेको एउटा रात्री क्लबमा भएको भनिएको कुटपिटको घटनासँग सम्बन्धित छ। नर्थह्याम्प्टनका इभान टोनीमाथि गएको जुलाई 31 शारीरिक चोट पुर्याउने गरी कुटपिट गरेको अभियोग लागेको प्रहरीले विज्ञप्तिमा भनेको छ। अब उनी आउँदो सेप्टेम्बर 24 वेस्टमिन्स्टर मजिस्ट्रेट्स अदालतमा उपस्थित हुनेछन्। टोनी अहिले साउदी प्रो लीग क्लब अल अहलीबाट खेल्छन्। उनी सन् 2024 7.23 करोड़ अमेरिकी डलरमा इंग्लिश प्रिमियर लीग क्लब ब्रेन्टफोर्डबाट त्यहाँ आबद्ध भएका थिए। टोनीले गएको सिजन साउदी प्रो लीगमा 42 गोल गरेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय मानवाधिकार आयोगको निर्देशन। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 61,000 सिलिण्डर वितरण भएको निगमको तथ्याङ्क। अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो। मर लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा। आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना। एक दुई ठाउँमा मुसलधारी पानी पर्ने अनुमान। बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून ल्याउने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा। सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी। र इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप।
2: शुक्ला गण्डकी FM 97.6। आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
6: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 98565935921।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
8: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
9: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
10: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
11: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
12: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
11: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560231128 र 98462014726।
14: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
17: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143445।
18: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
18: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क। Thank you.
19: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
20: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्निचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगौंडा बजारमा संचालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
20: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98562630।
19: विगत लामो समयदेखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेको एन्ड डेकोरेशन
22: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
23: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
22: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
23: दुलेगौंडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
24: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
22: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
25: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
26: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दमको साथमा
27: हजुर दान गरौ
28: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
29: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
27: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
28: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
30: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
31: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
30: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
32: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
31: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
33: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
32: ओम एम आभूषण सुन चाँदी दोकान
30: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0665705537 मोबाइल नम्बर 98460769246 98058
26: शुक्ला गण्डकी एफएम 97.6
30: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
26: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्भीर्यका भाका
30: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्रचन्द्रकी एफएम 97.6 MHz कार्यक्रमका विषयको भाका लिएर उपस्थित भइसकेको छु मरिमा हाम्रो यस कार्यक्रममा आउने गर्दछ तपाईँको साथै दिनाङ्क बाह्रदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म तपाईँहरूको माझमा रहने गर्दछ। आज पनि हामी रहेका छ शनिबारको बस्नेमा, शनिबारको बस्नेमा तपाईँहरूको माझमा साथ उत्कृष्ट भाकाले र समय अन्तिभरि सुन्नु पनि साथी हुनेछ भन्ने विश्वास पनि रहेको छ। हाम्रो यस कार्यक्रममा प्रायोजन गर्नुभएको मेरा अनुसार संसारको देवले गर्नुमा रहेको छ। गर्गन सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आदर्श जीवनका गर्गनाहरू संसार पत्र राखेको गर्गनाहरू कम्प्युटरमा सम्पूर्ण विवरणमा देवताले छापालाई शङ्का गर्न आवश्यक परेको छ भने तपाईँहरू ओमेन अनुसार संसार उद्योगमा गएर दुःखका साथ गर्गनाहरूको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ। आउने घर आइसकामा व्यस्त हुनुहुन्छ। बिदा गयो भने पनि अघि नै समय पानी पर्दैन अहिले चाहिँ कस्तो छ बाहिर म चाहिँ निश्चित छैन। आजको दिन चाहिँ कस्तो हुँदैछ, पानी परेको छ कि छैन होइन, दिनमा चाहिँ आजभोलि पानी पर्ने घाम लाग्ने त्यस्तै हुँदै बितिराखेको छ। र आज भने साथ उत्कृष्ट भाका लिएर आइसकेको त्यही भाकालाई कार्यक्रममा पालि पालो स्थान दिने छु। पहिलो नम्बरमा पर्न सफल रहेको भाका रहेको छ झोले हजुरलाई, दस नम्बरमा रुखको वरदान, त्यसो नम्बरमा मायाले मलाई हेरेकै, चौथो नम्बरमा पोखरी बिनानी, पाँच नम्बरमा सम्बन्ध चिन्ह हाम्रो सम्बन्ध चिन्ह रहने गाह्रो, सात नम्बरमा उयर पचवन्न, र अन्तिम सात नम्बरमा लन्डनको सहरमा भनिरहेको छ। यसमध्ये भाकालाई कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुनेछ भने स्वास्थ्यका साथी बेलाक्रममा साधनहरू बन्न सफल रहेको भाका लन्डनको सहरेमा भनिरहेको छ। सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि तपाईँको माझमा अनुष्ठमा आवाज रहेको छ रामजी खानदेखि गर्दै कसलाई सधैँ कृष्ण नामी छाने रामजी खाँको रहेको त्यो बेलाक्रम स्वीकार्नुहोस् सुमधुर।

हजुर समुद्र भागका तपाईँको माछा राखिसके सत्र नम्बर पन्ध्र सफल रहेको भागका रहेको थियो अनि छैन नम्बर पन्ध्र सफल रहेको भागलाई स्थान दिन्छु मेरो 55 भनिरहेको छ लक्ष्मी परिवार चिज गुरुङ र अर्जुन घतराजको आवाज अर्जुन घतराजको रहेको छ देवराज कुमार स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर यसो मधुभाकामा तपाईँको माझमा राखिसकेको छैन नम्बरमा पढ्न सफल रहेको भाका रहेको थियो भने पाँच नम्बरमा पढ्न सफल रहेको भाकालाई कार्यक्रममा स्थान दिन्छु. हाम्रो सम्बन्ध चिनाउन नै सरम भनिरहेको छ. यसमा आवाज रहेको छ कुशल बेलदासले र शान्ति बरियाको लय शब्द सागा फेक्मीको रहेको छ. यति बेलाको क्रममा भने स्वीकार्नुहोस् सुमधुर भाका.

हजुर, मधुबाटामा तपाईँको बाचा राखिसके हाम्रो सम्बन्ध जिराउन अनि शरम पनि रहेको थियो, अब भने पालो रहेको छ। चौतर्मा पन्न सफल रहेको भाकालाई कार्यक्रमलाई स्थान दिने, चौतर्मा पन्न सफल रहेको भाका हो पोखरेली कान्छी, यसमा आवाज रहेको छ मौसम गुरूङ र मैना राईको लय शब्द रहेको छ। रमेश दिजी र एसडिएन कृष्णको रहेको छ, त्यति बेलाको नसिकानुहोस् यसो मधुर भाका।

हजुर, यो समुद्रभागमा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला, पोखरेली नानी भनिरहेको छ भने त्यसमा मलाई पर्न सबैलाई भागलाई स्थानिन्छु। मायाले मलाई हेरेको हेरे भनिरहेको छ। खेम सेन्चुरी कल्पना कोटाको आवाजमा सुनलाई सुनाइ चराले खेम सेन्चुरी गरेको छ, त्यसलाई स्वीकार्नुहोस्।

हजुर, यसमध्ये भागमा तपाईँको माझ भाका कृषि पनि पालो रहेको छ, जसमा अपन सफल रहेको भाकालाई कार्यक्रममा स्थान दिने, जसमा अर्को भाका रहेको छ रूपैको वरदान भनिरहेको छ, खेमचन्द दीपिका बोयमको आवाजमा रहेको छ भने नै शब्द नेत्र हरियाल र युवराज मगरको रहेको छ, त्यो बेला तपाईँ सिकार्नुहोस् यसो मधुर भाका।

हजुर सुमधुर भाकामा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज पनि यही सातवटा उत्कृष्ट भाकाले कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट विदा मागि जानुपर्ने बेला भइसकेको छ। यति जसम्म सुन्ने साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेर नमस्कार सुनचालीलाई पनि मनदेखि आभार प्रकट गर्दै अन्तिम भोलि हजुर भने विष्णुमाझी र विष्णु भएको आवाजमा रहेको छ सुमधुर भाकाले आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुत रिमा पनि जान्छ तपाईँको बाकी बोल्छु भन्ने सुख विदेश सुन्दै गर्नुहोला। शुभ लाग्नु समय जय गिर जय शङ्कर नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट। एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 65570-225, मोबाइल 98560-33-878, 98461-56558।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा थरी साउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
9: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98563-43952 र 98076।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय
3: अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार। बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टेकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सिर्जना गर्नेलाई कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डार गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। काठमाण्ड उपत्यका सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेको आयोगको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लामो समयदेखि घाटामा रहेको र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बुँदे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीम वर्कमा इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्य खानामा प्रारम्भ भएका सुधारले रुङ्ड राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ। प्रधानमन्त्री शाहले यी रूंग र राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः संचालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ। तनहुमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक पृष्ठपोषण तथा सर्वेक्षण कार्यक्रम सम्पन्न गरिएको छ। एलायन्स क्लब अफ तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चालकहरूको अनुभव, सड़कका जोखिमयुक्त स्थान, गति सीमा, दुर्घटनाका प्रमुख कारण तथा दुर्घटना न्यूनीकरणको सम्भावित उपायहरू सम्बन्धी जानकारी संकलन गरिएको थियो। कार्यक्रमका समन्वयकर्ता तथा एलायन्स क्लब अफ तनहुका अजित पन्थले सुरक्षित सड़क, जिम्मेवार चालक र दुर्घटना रहित यात्राको लागि सबै सरकार वाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव तथा तथ्याङ्कलाई आगामी दिनमा सड़क सुरक्षा सम्बन्धी नीति निर्माण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उपयोग गरिने विश्वास व्यक्त गर्नुभयो। सुरक्षित चालक, सुरक्षित यात्रा, सुरक्षित जीवन भन्ने मूल सन्देशको साथ सम्पन्न कार्यक्रमले सड़क सुरक्षा प्रवर्धन, दुर्घटना न्यूनीकरण तथा चालकहरूमा जिम्मेवारी बोध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ। पृथ्वी राजमार्गको वैकल्पिक सड़कका रूपमा विकास गर्न लागेको बुद्ध सिंह मार्गमा खसेको पहिरो हटाइएपछि हिजोदेखि यातायात पुनः संचालनमा आएको छ। सड़क डिभिजन कार्यालय दमौलीको डोजर प्रयोग गरी बिहिबार साँझसम्म पहिरो पन्छाउने काम सकिएपछि शुक्रबार बिहानदेखि सड़क पूर्ण रूपमा सुचारू भएको बुद्ध सिंह मार्ग सरकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले जानकारी दिनुभयो। निरन्तरको वर्षासँगै बुधबार ब्यास नगरपालिका 14 स्थित मास्ती घाटबाट र तुइनमा ठूलो पहिरो खसेपछि सो सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको थियो। सड़क सञ्चालनमा आए पनि खोलाहरूमा पुल नहुँदा वर्षायाममा यात्रा अझै जोखिमपूर्ण रहेको छ। अध्यक्ष मगरका अनुसार बुद्ध सिंह मार्गमा पर्ने ब्यास नगरपालिका 14 को सोडे खोला, बन्दीपुर गाउँपालिका 5 र ब्यास 14 को सिमानामा रहेको ढाड़ खोला, बन्दीपुर 6 को खानी खोला र बगर खोला तथा बन्दीपुर 6 र आबु खैरेनी गाउँपालिका 5 को सिमानामा पर्ने भूतखोलामा पुल नहुँदा वर्षायाममा खोला बढ़ेर आवतजावतमा समस्या हुने गरेको छ। देशको गौरवको आयोजनाको रूपमा रहेको यो मार्ग भएर तनहुको बन्दीपुर, देवघाट र आबु खैरेनी गाउँपालिकाका विभिन्न वडाका हजारौं नागरिक दैनिक आवतजावत गर्छन्। गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सड़क हो। हाल प्रदेश सरकारले दमौलीदेखि ब्यास नगरपालिका 13 को सोडेसम्मको 10 किलोमिटर खण्ड कालोपत्र गर्ने तयारी गरिरहेको छ। तनहुँमा उपभोक्तालाई प्रविधि मैत्री र सहज रूपमा दूध उपलब्ध गराउने उद्देश्यले मिल्क एटीएम संचालन गरिने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले चालू आर्थिक वर्ष 2083-84 स्वीकृत कार्यक्रम अनुसार दुग्ध सहकारीहरू संघको सहकार्यमा परीक्षणको रूपमा यो सेवा शुरू गर्न लागेको हो। नगद झिकै झैं उपभोक्ताले एटीएम मेसिनमा पैसा राखेर आफूलाई आवश्यक पर्ने परिमाणमा ताजा दूध खरिद गर्न सक्ने व्यवस्था मिलाउन लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख रविन्सन अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार पशु स्वास्थ्य सेवातर्फ पनि गण्डकी प्रदेशमै पहिलो पटक रगत परीक्षण, ब्लड टेस्ट, भिडियो एक्सरे र हड्डी सम्बन्धी शल्यक्रिया जस्ता आधुनिक सेवा शुरू गरिसकेको छ। काली गण्डकी नदीको कटानको कारण मालढुङ्गाको पुल जोखिममा परेको छ। पर्वत र बागलुङ जोड्ने गरी काली गण्डकी नदीमाथि बनेको पुल बाढ़ीको कटानले गर्दा जोखिममा परेको हो। पुलको पर्वत पट्टी पिल्लर छेउका पर्खाल नदीले कटान गरेको छ। काली गण्डकी ओडिएर आएपछि पुलको तल्लो भागमा क्षति पुर्याएको हो। यातायात निरन्तर सञ्चालन भए पनि सजगता अपनाउन जिल्ला प्रहरी कार्यालय बागलुङले अनुरोध गरेको छ। काली गण्डकीमा पानीको सतह ह्वात्तै बढ़दा पुलको तल्लो क्षेत्र कटान गरेको प्रहरीले जनाएको छ। यो पुल भएर दैनिक सयौं गाड़ी र हजारौं यात्रु यात्रा गर्ने गर्छन्। नवलपुरको कावासुती 11 कुढौली सड़कको बीचमै झीण अवस्थामा रहेको बिजुलीको पुल मरमत तथा परिवर्तन नगर्दा स्थानीयमा त्रास बढ़ाएको छ। जोखिममा रहेको पुल लामो समयसम्म पनि मर्मत तथा परिवर्तन नगर्दा स्थानीयमा त्रास पैदा गरेको कावासुती 11 वडाध्यक्ष शरण प्रसाद अधिकारीले बताउनुभयो। 2051 सालमा गाडेको फलामको पुल मक्किएर प्वाल परिसकेको थियो। त्यसपछि गाडीले ठगर दिएपछि पूरै बाँगिएको छ। हावा लाग्दा वा पानी पर्दा पनि कुनै पनि बेला ढल्न सक्ने जोखिम छ। अध्यक्ष अधिकारीले भन्नुभयो, पोल सारिदिनको लागि नेपाल विद्युत प्राधिकरणका आवासोती वितरण केन्द्रलाई पटक पटक आग्रह गर्दा पनि अहिलेसम्म सारिएको छैन। अब प्राधिकरणले भदौ लागेपछि सार्ने जवाफ दिएको छ। अधिकारीका अनुसार डेढ़ महिना अघि साबुन बेच्ने गाड़ीले ठक्कर दिएर पोल बंगाएको हो र उक्त गाड़ी सम्पर्कमै छ। तर प्राधिकरण भने गाड़ी सम्पर्कमा नरहेकोले आफूहरू नै पुरानो पुल विस्थापन गरेर नयाँ राख्ने बताउँछ। प्राधिकरणका कावासोती वितरण केन्द्र प्रमुख शिवनारायण कोसारीले गाडीले पुल भाँचेर भागेकोले जोखिम भएको भन्दै प्राधिकरणले नै नयाँ पुल राख्ने बताउनुभयो। विदाको दिन बाहेक अरू दिन काम गर्दा धेरै समय डिस्टर्ब हुन्छ, त्यसैले विदाको दिन पारेर पुल फेर्छौं, कार्यालय प्रमुख कोसारीले भन्नुभयो। पोखरा सार्वजनिक पुस्तकालय पोखरा महानगरपालिका नौप्रेथी विचोकमा नवनिर्मित पोखरा घरमा सरेको छ। यसअघि नयाँ बजार स्थित क्षेत्रीय समाजको भवनबाट पुस्तकालय सञ्चालित थियो। तीन वर्ष अघि महेन्द्र पुलमा रहेको पुरानो पुस्तकालय भवन हटाएर महानगरले झण्डा उद्यान बनाएपछि पुस्तकालयलाई अस्थायी रूपमा क्षेत्रीय समाज भवनमा सारिएको थियो। पोखराको चिनारी दिने गरी महानगरले बनाएको पोखरा घरबाट पुस्तकालय सेवा शुरू गरिएको पुस्तकालय संचालक समितिका उपाध्यक्ष शिरोमणि राले बताउनुभयो। पुस्तकालय सरेसँगै नयाँ भवनमा आन्तरिक सजावट र व्यवस्थापनको काम भइरहेको उहाँको भनाई छ। अब पाल अन्तर्राष्ट्रिय समाचारको इरानी सर्वोच्च नेता मोस्तफा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली संचार माध्यमले दावी गरेका छन्। च्यानल 14ले इरानभित्रको स्रोतहरूलाई उद्धृत गरी खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। त्यस्तै जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नु भएको हो। तर पदभार ग्रहण गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छैन। उहाँले लिखित वक्तव्य मार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनु भएको छ। रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरूमा नै घाइते हुनुभएको थियो। उहाँको स्थितिको बारेमा राष्ट्रपति मसूद पेजेस्कियनले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खामेनीसँग प्रत्यक्ष अन्तर्क्रिया अहिले निकै कठिन छ भन्ने स्वीकार्नु भएको थियो। यसले उहाँको स्वास्थ्यबारे गरिएका अड्कलबाजीमा थप मलजल मिलेको समाचार संस्था एएनआईले जनाएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले यसअघि उहाँको प्रारम्भिक चोटहरू सतही रहेको बताएका थिए। अब पालो खेल समाचारको नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि सात खेलाड़ी सहित नौ सदस्यीय नेपाली टोली पर्सि सोमबार भारत जाने भएको हो। जापानको आइचे नागोयामा आउँदो असोज तीन गतेदेखि शुरू हुने एसियाली खेलकुदमा चार पुरूष र तीन महिला मुक्केबाजले खेल्नेछन्। पुरूष 55 केजी मुनि चन्द्र बहादुर थापा, 60 केजी मुनि खगेन्द्र रोका मगर, 70 केजी मुनि दान बहादुर दर्लामी र 90 केजी मुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिला 51 केजी मुनि रमिषा श्रेष्ठ, 54 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसुम तामाङ सहभागी हुनेछन्। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन तयारी प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनु भएको छ। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रबिन बाहेक सबैको पहिलो एसियाड सहभागिता हो। रबिनले 19 एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए। चन्द्र सन् 2025 दुबईमा भएको आइबा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका ऐतिहासिक काश्य पदक विजेता पनि हुन्। चन्द्रको काश्य पदक नेपाली बक्सिङको इतिहासमा अहिलेसम्मकै ठूलो हो। प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छ। व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी रहेका छन्। एसियाली खेलकुदमा समग्र बक्सिङले तीन फरक संस्करणमा अहिलेसम्म 6 काश्य पदक जितेको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
6: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0765702625, मोबाइल 98 5 30 33 800 78, 98 4 31 56 658।
7: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही साउन 23 गते शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्ष, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनएमएनई स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
7: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 BP चोक तनहु, फोन 0564143777, मोबाइल 98 5 60 44 343।
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पहिलो फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
9: फोन नम्बर 0614510 0614510002
10: मोबाइल नम्बर 9856084466।
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
13: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98562938 र 98028922938।
15: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
16: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
15: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
16: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
15: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
16: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
15: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
16: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
15: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0614333385 मोबाइल 9856080385।
17: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
18: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
17: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
18: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
17: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
18: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
17: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
18: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
17: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ।
18: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ। विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
17: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
18: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतसो र बाँस, भूछए रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
17: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
18: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
17: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
18: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
17: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0585361175, 98560-63175।
12: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
19: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानी एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
20: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860-86925, 9560-34881 र 9460-47580।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
23: शुक्ला गण्डकी एफएम 97.6।
24: A complete call for Hello Shukla Gandaki. Hello, hello.
25: Come on everybody. Hello Shukla Gandaki.
24: हाम्रो यही बसो बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। only on 97.6, a complete call zone.
0: Program Hello Sukla Gandaki, only on Sukla Gandaki FM 97.6 MHz.

0: हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू त राख्ने नै छु। सँगसँगै हामी आज चाहिँ क्विज स्पेशल प्रोग्राममा चाहिँ रहेका छौँ र प्रोग्राम चाहिँ आउने गर्दछ हप्ताको सातै दिन छुट्टै दिन छुट्टै श्रृङ्खला त छँदै नै छ। र आजको एपिसोड भनेको चाहिँ अब शुक्ला गण्डकी हेलो शुक्ला गण्डकी प्रोग्रामभित्र पनि शुक्ला गण्डकी क्विज स्पेशल प्रोग्राममा चाहिँ हामी छौं है। विशेष गरेर अब तपाईँको लागि दुईवटा राउण्डबाट चाहिँ हामीले प्रश्न सोध्छौं, जसमा चाहिँ जनरल राउण्ड त्यस्तै गरी स्पेसिफिक राउण्ड दुईवटा राउण्ड चाहिँ रहेका छन्। अब यदि तपाईँले जनरल राउण्डको प्रश्नको सही उत्तर दिनुभयो भने तपाईँ स्पेसिफिक राउण्डतर्फ चाहिँ प्रवेश गर्नुहुनेछ। जनरल राउण्डमा चाहिँ जुनसुकै विधाबाट पनि प्रश्नहरू चाहिँ रहन सक्छन् होइन, सामान्य ज्ञानका प्रश्नहरू चाहिँ रहन्छन्। त्यसै गरी स्पेसिफिक राउण्डमा चाहिँ दुईवटा विधा रहेका छन् जसमा चाहिँ इतिहास र खेलकुद रहेको छ। तपाईँले जुनै विधा रोज्नु भए पनि तपाईँको लागि चाहिँ तीनवटा अप्सन सहितको दुईवटा प्रश्नहरू चाहिँ रहनेछन् है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 911 र 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छ। कार्यक्रममा जोडिनको लागि अब स्टुडियोको लाइन त यही नै भइहाल्यो होइन। अब के कस्तो काममा व्यस्त हुनुहुन्छ, आज त शनिबारको दिन होइन, मौसम के कस्तो छ त्यसबारेमा पनि तपाईँले जानकारी गराउन सक्नुहुन्छ नै है। अब कार्यक्रममा जोडिनको लागि स्टुडियोको लाइनको बारेमा त जानकारी गराइ नै हाले, कार्यक्रममा जोडिँदै गर्नुहोला। हाम्रो स्वर्गामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा चाहिँ प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यसै गरी एभरेज नान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टले। अब तपाईँले त्यससँग सम्बन्धित कुनै पनि सेवा सुविधाहरू लिन चाहनुहुन्छ भने चाहिँ उक्त स्थानमा गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला। अब स्टुडियोको लाइन एकदमै खुल्ला छ भनेर भनिराखेको नै छु। अब सबैजना आफ्नो कामतिर व्यस्त त हुनुहुन्छ होला नै होइन। अब हाम्रो यता दुलेगौडातिरको मौसमको कुराकानी गर्नुपर्दाखेरि चाहिँ बिहान चाहिँ केही सिमसिम पानी परिराखेको थियो होइन, अहिले चाहिँ अब अहिले पनि पर्छ कि जस्तो चाहिँ भइराखेको छ, तर अहिले अघि आउँदाखेरि चाहिँ परिरहेको थिएन, तर अहिले चाहिँ कस्तो छ ठ्याक्कै थाहा चाहिँ छैन होइन। त्यही भएको भएर पनि अब तपाईँको ठाउँतिर पनि के कस्तो छ त्यसबारेमा चाहिँ जानकारी गराउन सक्नुहुन्छ भनेर त भनिराखेको नै छु। र अब बर्खाको समय नै भनौँ न, अब रोपाई गर्ने बेलामा अब खासै कतिपय पानी पर्यो कतिपय परेन होइन, रातिमा पर्ने अनि दिउँसोमा चाहिँ उज्यालै हुने घाम लाग्ने भइराखेको भएर चाहिँ बर्खा लाग्यो जस्तो पनि भएन होइन। अनि पछिल्लो समय चाहिँ अब पानी लगातार अब बिहानदेखि परिरहने गरेको भएर पनि अब बल्ल चाहिँ बर्खा लाग्यो कि जस्तो पनि भइराखेको छ है। अब के कस्तो छ तपाईँले, अब के कस्तो तरिकाले दिन बित्दैछ त्यसबारेमा पनि जानकारी गराउन त सक्नुहुन्छ नै है। स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ है भनेर पनि भनिराखेको नै छु। कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु, गीत रहेको छ तिमी राई बोलको पूर्ण राईको आवाजमा रहेको चाहिँ यो गीत। यति बेला भने स्वीकार्नुहोस् है त,
1: आफू बेहोरा भएर देख्नु पाउँदाखेरि सायद त्योभन्दा सुन्दरको

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ क्या रे सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु बादल सरी वरिपरि बलको गीत स्वीकार्नुहोस् है त

छु। बोलको युगेत मैले राखिसकेछु, नि सक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिन सक्नुहुन्छ 9842279611 र 9806636611 बाटो भएर है। अब कार्यक्रममा जोडिनु होला यति बेला भने फेरि पनि तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म। गीत रहेको छ आज बारे हाते पटुकीको बोलको गीत यति बेला भने स्वीकार्न छैन।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि आज बारे हाते पटुकीको बोलको यो गीत मैले राखिसके यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु। गीत रहेको छ मखमली पछ्यौरीले सानो बोलको यो गीत अनि गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा विश्रामसँगै जान्छु 11 बजेको टाइम चेकमा टाइम चेक पछि आउने नै छु सुन्दै गर्नलाई।

0: सधैँ चुइरहने त्यो थुत्रो
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीम सेन्टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846607645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रश्न होमवर्क देखाउ त।
8: ओहो,
7: कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टिचर, मेरो मानेले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिम, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0965414484, मोबाइल 9560633384 र 9560667988।
9: वर्षा यदि सुन्न, यहाँ टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
1: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707644।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
12: सबैले जिम्माको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
0: दीर्घायु फर्निचर शोरूम।
14: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरासँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
14: दीर्घायु फर्निचर शोरूम दिलगढ़ा त नहीं
0: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765 57 900 4 मोबाइल नम्बर 98460 61268
14: 98560 60268।
16: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
17: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
16: धार्मिक महोत्सवका आकर्षणहरू
17: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
16: कथा सहितको झाँकी गीति नाटक
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
16: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
17: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
16: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछेपानी तनहुँ।
19: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
16: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
19: भर्ना कार्यक्रम बिहान

0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
1: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौरा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811176069, 9807725229,
1: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811143222, 9807769142।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बन्केवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
5: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: ला, टायरमा कट लाग्यो, मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
8: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
7: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
8: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
7: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
8: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
5: मोबाइल 9855063952 र 9806656586।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यस्तो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843।

0: 2311
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर सेरिगाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोमगोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोमगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825527763
4: सुन होमवर्क देखाउ त
5: हस टिचर
4: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 0965-4144 मोबाइल 9850-63-384 र 9850-67-988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
6: रिमाल हार्डवेयर सम्पर्क 0654-14-245 0654-14-345
3: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965-4142 मोबाइल 9850-63-2128 र 9862-14726
10: शुक्ला गण्डकी एफएम 97.6
11: वेलकम Best music, best hour, best station, and best show. This is Station Rocks.
0: right here on Skrubbin FM 97.6 every Saturday from 3:15 to 4.

राइट हेलो एभ्री बडी गुड आफ्टरनुन नमस्ते नमस्ते भन्दै वेलकम भन्न चाहन्छु कार्यक्रम स्टेशन रक्समा. स्टेशन रक्सको आजको बिल्कुलै नयाँ एपिसोडमा छौँ. शुक्लगण्डी एफएम 97.6 MHz तपाईँ सुन्दै हुनुहुन्छ. शुक्लगण्डी एफएम .com मार्फत हामीलाई यति बेला सुनिरहनु भएको छ. नेपाललाई भरि संसारै भरि भनिसके हामीलाई हाम्रो पात्रो एप्लिकेशन मार्फत एण्ड रातो पार्टी मार्फत पनि हामीलाई यति बेला सुनिरहनु भएको छ. स्याटरडेको दिनमा सधैँ जस्तो म उपस्थित भइसकेको छु यहाँको साथमा. हामी रहनेछौँ करिब करिब अब को 4 बजीसम्म गुड म्युजिकहरू राख्नेछौँ. वेलकम टु द शो एभ्री बडी. के कस्तो छ हालचाल, एक हप्ता कस्तो भयो तपाईँहरू सबैजना साथीहरूको? है भर्खर यस्तो आउने बेलामा चाहिँ पानी परिराखेको थियो भीमातिर, एण्ड अहिले चाहिँ अब के कस्तो छ थाहा छैन. लाइक अब यता आइसके पछिको समयमा तर पानी जुन बेला पनि पर्न सक्ने सम्भावना हुँदाखेरि प्लिज बी केयरफुल. अब यताउता हिँड्दै गर्दाखेरि आफ्नो ख्याल गर्नुहोला, यही मैले भन्न चाहे. एण्ड यस टेक्निकल सपोर्टमा मलाई सुविधा विशेष सपोर्ट गर्दै हुनुहुन्छ. एण्ड गुड म्युजिकहरू हामी आजको विषयमा प्ले गर्नेछौँ. प्राणपूर्ण गीतहरू आज हामी बजाउनेछौँ. पानी परेको छ एन्ड मजा गर्नेछ, रमाइलो भन्दा रमाइलो गर्नेछौँ. र जो जो साथीले भर्खर आफ्नो रेडियोको सेट अन गर्नुभएको छ, वेलकम टु स्टेशन रक्स गाइज. एन्ड यस वन सङ्ग्सहरू बजाउने नै छौँ. एन्ड बिहान भर्खर पनि यसो काममै यताउता गरिरहेको. ओहो विजय दाई, विजय बराल दाईको पनि यहाँनिर धेरै वर्ष अगाडिको, कति वर्ष अगाडि भन्नुहुन्छ, 17 वर्ष अगाडितिरको फोटो हेर्दैछु. ए लुक्स सो असम, खतरा टाइपको होइन त्यति बेलाको सिनियरी हेर्दाखेरि टाइममा. र डेफिनेटली पुरानो र अहिलेमा धेरै कुरा चेन्ज त भइ पनि सकेको छ. अब हाम्रो पनि त्यही त सबैजनाको आजको भोलि भने जस्तो अब डेली बेसिसमा चेन्ज त भइरहेछ. र शनिबारको दिन के कस्तो अवस्था हुनुहुन्छ, के गर्दै हुनुहुन्छ साथीभाइहरू? सब ठिकठाक छ कि छैन? हो लुगा धोइयो क्यारियो, मैले एक बाटा चाहिँ धोएर आएको. एण्ड अब दुलीकोडा बजारको कुराकानी गर्ने हो भने दुलीकोडा बजार पनि झन्झन झन्झन राम्रो हुँदै गएको छ. अब त्यही नै हो, अब अझै राम्रो हुनु पर्यो भन्ने पनि कुरा हो. सो एट द बिगिनिङ अफ द शो लेट्स प्ले द नम्बर. कार्यक्रममा सुरुवात गर्नु यो मिठो गीतबाट, उत्कृष्ट सङबाट, चाहिँ ग्रेट म्युजिकबाट हामी स्टार्ट गर्दैछौँ कार्यक्रमलाई. एन्ड दिस इज सङ कल आउ आउन. निमा रुम्बाको आवाजमा रहेको छ यो गीत. एज अ फर्स्ट म्युजिक चाहिँ राख्छौँ. त्यसपछि पनि वी विल बी ब्याक अगेन अन द शो. कार्यक्रम स्टेसन रक्स तपाईँ सुन्दै हुनुहुन्छ, सुन्दै गर्नुहोस्. एन्ड हामी वन्डरफुल वन्डरफुल म्युजिकहरू हामी यहाँलाई डेफिनेटली बजाउने नै छौँ. एन्ड एज वी अल नो स्याड न्युज, यो स्याड न्युज एकैछिनमा भनौँला. र अहिलेको लागि निमा रुम्बाको यो गीत सुनौ, त्यसपछि वी विल बी ब्याक अगेन.

चाहे चिनीमा रुम्बाको आवाज भइरहेको आऊ आऊ न भनी गीत राखिसकेको छ यहाँको लागि. एन्जयको स्याड न्युज चाहिँ हामीले पर्वतारोही हाम्रो चाहिँ निर्मल दाई निर्मल निम्स दाई चाहिँ उहाँको चाहिँ देहान्त भएको छ. उहाँ हामी बिचमा हुनुहुन्न. अब लाइक पाकिस्तानमा जुन हिमाल चढ्ने क्रममा चाहिँ उहाँको डेट भएको छ, मृत्यु भएको हुँदाखेरि चाहिँ हामी जति पनि नेपालीहरूको लागि एउटा घाटाको कुरा, हामीलाई नोक्सानको कुरा, बिकज ही इज सच ए ग्रेट पर्सन. अब एज अ लेजेन्डकै रूपमा हामीले लिन सक्छौँ. एन्ड उहाँले धेरै 14 पिक्सहरू पनि चाहिँ उहाँले चढिसक्नु भएको छ. डकुमेन्ट्री पनि धेरै हुँदाखेरि ही इज लाइक द इन्सपिरेसन अफ लट अफ पिपल एन्ड ही इज नो मोर. एन्ड अब एउटा हामीलाई दुःखको कुरा हो, किनभने उहाँ हुनुहुन्थ्यो अनि गर्नुभएको भए हामी बिचमा नहुनु भएको भए अझ हुनुभएको भए अझ धेरै कामहरू हुन्थ्यो भन्ने पनि लाग्छ. त्यो हुँदाखेरि चाहिँ अझै नेपाललाई चिनाउने बाटो टुरिज्मको हिसाबले पनि भन्ने पनि लाग्छ. त्यो हुँदाखेरि चाहिँ त्यस्तै नै छ, के गर्नु, हामीले भने जस्तो हुँदैन, गाह्रो पो छ त. अलराइट, कार्यक्रम स्टेसन रक सुन्दै हुनुहुन्छ तपाईँ सुगरागर निके एफएम 97.6 मेगाहर्ट्जमा. आयङ श्रेष्ठ तपाईँको साथमा छँदैछु एन्ड हामीले गुड म्युजिकहरू बजाउँदैछौँ. भर्खरको आफ्नो रेडियो सेट अन गर्नुभएको छ भने कार्यक्रम स्टेसन रक सुन्दै हुनुहुन्छ. आयङ श्रेष्ठ तपाईँको साथमा छ, टेक्निकल सपोर्टमा मलाई सुगरा मिसले सपोर्ट गर्दै हुनुहुन्छ भने तपाईँ सबैजना साथीहरू पनि हामीलाई सुनेर साथ दिँदै हुनुहुन्छ. ओके, र यदि भने हामी अघि गीत राखिहाल्छौँ ढिलाइ नगरिकन. बादल पारेको देशमा भनि रहेको छ राजु लामाको आवाजमा, मंगोल एन्ड हर्ट एल्बमबाट रहेको छ यो गीत राख्दैछौ. त्यसपछि भने फेरि पनि हामी ब्याक हुन्छौँ. यसपछि हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ. त्यसपछि फेरि पनि आइहाल्छौँ यहाँको माझमा अलिको लागि. लेट्स गो विथ राजु लामा.

0: 97.6 शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
2: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460।
6: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
8: एन्ड यो सर्ट कमर्सियल ब्रेक पछि फेरि पनि वेलकम गर्छु सबैजना साथीहरूलाई। एन्ड नेपाल अराइट, सो वेलकम ब्याक भनेसँगै चाहिँ यहाँनिर पपुलर क्रिएटर जामजाम ब्रदर्स हेभ अराइभ नेपाल फर द इभेन्ट। चाहिँ अब यो आई थिङ्क पाकिस्तानको इन्डियाको दुईजना ब्रदर्सहरू चाहिँ नेपाल आएका छन् आफ्नो इभेन्टको लागि चाहिँ आउनु भएको छ उहाँहरू। त्यहाँदेखि चाहिँ अब लाइक वी आर वेलकमिङ अवर पिपल। एन्ड अर्को भनेको चाहिँ हामी बिचमा एज अ म्युजिकको कुराकानी गर्दाखेरि चाहिँ इन्डियन पपुलर इन्डियन सिङ्गर सान पनि चाहिँ नेपाल आउँदै हुनुहुन्छ। उहाँले चाहिँ लाइक हि विल बी पर्फर्मिङ लाइभ एट क्लब नोभा August 22 एन्ड यस August 22 वी हेभ लट मोर डेज। एन्ड त्योभन्दाखेरि चाहिँ सबैजना साथीहरू अब लाइक इन्जोय गर्नुहोस् के भन्न सक्यो त होइन त। र ठिक छ, हामी एक गीत सरी कुराकानी त गरि नै हाल्छौँ यति बेला, यति बेलाको क्रममा भने हामी अर्को गीत राख्दैछौँ। दिस इज अ सङ कल्ड सानु म भन्ने गीत रहेको छ प्रेम लामाको आवाजमा एन्ड सुवर्ण मुक्ता यसमा फिचरिङ गर्नुभएको छ। यो गीत राख्छौँ, त्यसपछि फेरि पनि ब्याक

Alright, so Sanu Ma, when you get back here, Prem Lama, Avazma Raikuto, welcome back to the show once again after that good music, ladies and gentlemen. And yes, Hamile, yeah, like good music, Bozon de Neso, and Adosani Vago Dean, Sari Vesana Mile Gorda, Unsala, I got relaxed, Bosses, Bolivani, Tutipos, other very thing at the Kura Algoposo, and Hamile, our Bonamik is able to enjoy when you could have a Fosteri, Kuntarigaleka, Bunny Pinikurao. घरै बसेर पनि इन्जोय पनि गर्न सक्नुहुन्छ, रेडियो सुनेर पनि गर्न सक्नुहुन्छ. कतिजना हुनुहुन्छ होला हामीलाई सुन्दै हुनुहुन्छ होला, कतिजना हामीलाई सुन्नु भएको छैन, सुन्नु नहुनेहरूलाई पनि ठिकै छ, सुन्नेहरूलाई पनि धन्यवाद छ. एन्ड कुन बेला पानी आउने नआउने त्यो भर छैन, त्यो हुँदाखेरि चाहिँ त्यो फुल त्यही नै हो. ओके, र यति भन्दै अर्को गीत राखिया छ, ढिलाइ नगरिकन लेडिज जेन्टलमेन, दिस इज अ सङ्ग किन यसरी प्रमोद निर्वाणको आवाजमा रहेको छ. एन्ड यो गीत एकदमै जमानामा एकदमै चलेको गीत हो, वान अफ द मोस्ट पपुलर सङ पनि हो. यो गीत राख्छ, त्यसपछि वी विल बी ब्याक अगेन.

अलराइट, किन यसरी पनि गीत राखे प्रमोद खडेलको, सरी नट प्रमोद खडेल, प्रमोद निर्वाण, माई ब्याड, सरी गाइज. एन्ड यो गीत पछि फेरि पनि वेलकम गर्छु सबैजना साथीहरूलाई कार्यक्रम स्टेशन रक सुन्दै हुनुहुन्छ शुक्र गर्ने कि एफएम 96.6 मेगाहर्ज मा. आई एम श्रेष्ठ तपाईँको साथमा छु, टेक्निकल सपोर्टमा छु, हामी सुन्नुहुन्छ गुड म्युजिक, हामी बजाउँदै नै छौँ र हामी यति भन्दै चाहिँ अब जानुपर्ने बेला भइसकेको छ. थ्याङ्क यू भेरी मच सबैजना साथीहरूलाई यसरी साथ दिनुभयो. र एट द एन्ड अफ द शो दिस इज अ सङ कल्ड डुब्न देऊ मलाई भन्ने गीत होइन रहेको छ. एन्ड अनिल सिंहको आवाजमा यो गीत एज अ लास्ट म्युजिक छ. साथै आजको यो स्याटरडेको एपिसोडबाट पनि आई एम श्रेष्ठ विज गुड बाई, हेभ अ वन्डरफुल टाइम, हेभ अ वन्डरफुल डे एन्ड हेभ अ वन्डरफुल स्याटरडे, किप ड्रिमिङ, थ्याङ्क यू.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै डेलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98469720 46, 98058 0008।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460 26617 र 98161 38981।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98568 28587।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठीक 4 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डित बहादुर सुन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर दुले गौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुले गौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: जानकारीको लागि फोन नम्बर 9856508634 छ।
6: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउँदैन भने
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ कतिले सामान किनेर ल्याउने भए पो
6: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ बुझ्नुभयो
9: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
12: ए तिमी पो बसिगर है म तिमी लागि चिया बनाएर ल्याउँछु
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका
12: दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू त्यहीबाट ल्याएको
12: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
13: दीर्घाय फर्निचर सोरुम
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
13: साथै पुरानसँग साफिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
14: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
11: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नही
13: प्रोप्राइटर लक्ष्मी राज वाग्ले फोन नम्बर 0265 मोबाइल नम्बर 98562068
15: होइन यसो आमा कहाँबाट छोनेको
16: कति हाँस्नु भनो यस्तो पङ्खा चलिरहेको देखिनु भनो
15: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
17: चिसा अब फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
18: चेस्का बाजे चाँचो पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
19: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
20: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलइडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
21: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
0: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676, मोबाइल 98562066676।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल परेम त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
22: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
23: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
24: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
25: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
24: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
25: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
24: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
25: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
24: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
25: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
21: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ
3: सम्पर्क 0654142121 मोबाइल 98565935921
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
4: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
5: भाइ पनि बरेली टेलर सुधा हुँदै केको चिन्ता के भने
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो
5: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि झुन्टै हुने रहेछ अरू टेलर सस्तो हो र भने
4: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 98460089 दमौली शाखाको लागि सम्पर्क 98067-13425
8: गहना भनेको त यस्तो पो हुनुपर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
8: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुन चाँदी दोकान
0: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0665705537 मोबाइल नम्बर 98460769246 98058
12: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 98710 39 66 र 98460 94 543 40
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
15: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
20: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
19: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
20: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
19: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
20: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे 26-60 हुँदै मगयान चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
21: समय सम्झनुहोस् है, मगयान चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
19: होटल टाइटेनिक, गोमगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461168, 98235-5773।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
1: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा
2: एल्मुनियम का झ्याल ढोका स्टील रुएलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
3: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0653414411 मोबाइल 98562938 र 98028922938
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665705052 मोबाइल 98560288587
8: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
5: किन आमा के भएर
8: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
5: ल आमा किन चिन्ता लिनुहुन्छ

0: हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 9856043952 र 9806656586।
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
3: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
6: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
1: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
7: तिमी आमा बन्न कहिले पनि सक्दैनौ र अब म तिमीसँग खुसी पनि हुन सक्छु।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रीय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ पाँच बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। कुब्यास नगरपालिका र देवघर गाउँपालिकाका भूमिहीन दलित भूमिहीन सुकुम्बास र अभिवासी बसोबासहरूलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढ़ाइएको छ। सम्बन्धित स्थानीय तहबाट प्रमाणीकरण भए आएका भूमिहीन दलित तथा सुकुम्बासीहरूको नामावली सहित जिल्ला भूमि समस्या समाधान समिति तहनुहले जग्गा उपलब्ध गराउने तयारी स्वरूप साउन 22 गते 7 दिने सार्वजनिक सूचना जारी गरेको हो। सूचना अनुसार ब्यास नगरपालिका र देवघर गाउँपालिकाबाट सिफारिस भई आएका सुकुम्बासीहरूले दावी गरेको वा आबद्ध अकमोत गर्दै आएको जग्गामा कसैको हकदाबी दावी विरोध र उजुर बाजुर भए प्रमाण सहित 7 दिनभित्र निवेदन दिन दर्ता गराउन आह्वान गरिएको छ। तोकिएको अवधिभित्र कुनै निवेदन वा उजुरी नपरेमा भूमि सम्बन्धी ऐन र नियमअनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाइने नापी कार्यालय दनुवाका प्रमुख एवं त समितिका सदस्य सचिव विजय कुमार सिंहले जानकारी दिनुभयो। यसअघि शुक्ला गण्डकी नगरपालिकाका दुलेगौड़ामा आन्दोलनका क्रममा आगजनी भई निवेदन फाइलहरू नष्ट भएकोले सानो 18 गतेदेखि लागू हुने गरी 21 दिने सूचना मार्फत पुनः फारम संकलनको काम समेत भइरहेको जनाएको छ। जिल्लामा जग्गा व्यवस्थापनको काम तीव्र पारे पनि दक्ष प्राविधिक कर्मचारीको अभावले सोचे अनुसार गति लिन नसकेको नापी कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्य दनौले सार्वजनिक विधाका दिनमा समेत सेवा प्रवाह गर्न थालेको छ। राष्ट्रिय परिचय पत्र बनाउने सेवा रहेको अत्याधिक चाप बढ़ेपछि शनिबारदेखि सेवा प्रदान गर्न थालेको भएको हो। यसअघि बिहानैदेखि अतिरिक्त समय दिएर सेवा सञ्चालन गर्दै आएको प्रशासनले 27 गते शनिबार र 24 गते आइतबार पनि नियमित रूपमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारू गरेको छ। विधाको दिनमा बिहान 9 बजेदेखि अपरान्न 5 बजेसम्म सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सेवाग्राहीको सुविधा र बढ़दो चापलाई मध्यनजर गर्दै यो विशेष व्यवस्था मिलाएको हो। यसअघि साउन 8 गतेदेखि नै प्रशासनले दैनिक समय बढ़ाएर बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सेवा प्रदान गर्दै आइरहेको थियो। जनशक्तिको अभाव तथा राष्ट्रिय परिचय पत्रको केन्द्रीय प्रणाली ढिलो चल्दा काममा ढिलाइ हुने र सेवाग्राहीले शास्ति भ्याउनुपर्ने अवस्था आएपछि कार्यालय समय थप र विधाको दिनमा पनि सेवा दिने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको सेवाग्राहीहरूको सहजता र झन्झट मुक्त सेवा प्रवाह नै प्रशासनको मुख्य प्राथमिकता रहेको बताउनुभयो। बागलुङको ढोरपाटन सिकार अध्यक्षमा पछिल्लो समय पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। गएको आर्थिक वर्ष 2082-83 37,520 जना पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 13,000 बढ़ी हो। भ्रमण गर्ने मध्ये अधिकांश अर्थात 37,270 जना आन्तरिक पर्यटक रहेका छन्। पर्यटक आगमन बढ़ेसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ। गएको आर्थिक वर्षमा पर्यटक प्रवेश शुल्कबाट मात्रै 47,68,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो। पर्यटकीय पूर्वाधारको विकास प्रचार प्रसार व्यवस्थित होटल तथा होमस्टेको सुविधाका साथै बुकी पाटन र जलजला जस्ता आकर्षक स्थलका कारण ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बढ़ेको हो। बागलुङको परिङ गाउँपालिकामा एक महिलाको सुनको रिङ लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुहरिङ गाउँपालिकाधीन बाटाका चौर मजुवा निवासी 68 वर्षीय महेश्वरी काउचालाई घरको आँगनमा बसिरहेको बेला सोही ठाउँका 19 वर्षीय सन्दीप भुचालले डर धम्की दिई कानमा लगाएको करिब 4.38 ग्राम तौलको सुनको रिङ लुटेको आरोपमा पक्राउ गरिएको हो। घटना साउन 21 गते भएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय बोरङबाट खटिएको प्रहरी टोलीले आरोपीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ गरेका रुचालमाथि लुटपाट सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाएको जनाएको छ। यसका लागि बागलुङ जिल्ला अदालतबाट 5 दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। झाँगाजीको भेगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका 7 का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब अधीक्षक मदन थापाका अनुसार यादवलाई झाँगाजीको अभियोगमा शुक्रबार राति बर्दाका क्षेत्रबाट पक्राउ गरिएको हो। खाना खाना पकाउने एलपी ग्यासको कृतिमा अभाव रोक्न स्थानीय प्रशासन सक्रिय भएको छ। विनिमयका सभादेखि सर्वसाधारणले सहज रूपमा ग्यास नपाएको गुनासो गरेपछि जिल्ला प्रशासन कार्य म्याग्दीले उद्योग वाणिज्य संघको सहकार्यमा ग्यासको बिक्री वितरणलाई सहज बनाएको हो। बिहिबार र शुक्रबार जिल्लामा भित्रिएको खाना पकाउने ग्यास प्रशासनको रोहबरमा उपभोक्तालाई बिक्री गरिएको छ। शनिबार पनि म्याग्दीमा वितरण ग्यासको बिक्री वितरणलाई पारदर्शी बनाउने प्रशासनले जनाएको छ। संघको अध्यक्ष परि गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाउने तयारी गरेको छ। गाउँपालिका वडा नम्बर एक अध्यक्ष रणबहादुर थापाले 35 दिने सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका सम्पूर्ण संरचना सम्बन्धित व्यक्तिले आफै हटाएर जग्गा खाली गर्नु अनुरोध गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 परिच्छेद 13 दफा 97 बमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको हुने व्यवस्था रहेको सूचनामा उल्लेख छ। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत चैत्र 24 र 6 वैशाख 17 गतेको पत्र तथा सरकारका नीति निर्णय र प्राप्त आधिकारिक पत्रका आधारमा नदी तथा खोलाका किनार तटीय क्षेत्रमा बसोबास गर्दा बाढी पहिरो तथा प्राकृतिक विपदका कारण मानवीय र भौतिक क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राखी जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नीति अवलम्बन गरिएको जनाएको छ। पहाड़ी तथा हिमाली भेगमा पछिल्लो समय मानव वन्यजन्तुका द्वन्दका घटना बढ़न थालेका छन्। द्वन्दका कारण मानवीयसँगै ठूला संख्यामा चौपाईहरूको पनि क्षति हुने गरेका छन्। द्वन्दबाट प्रभावितलाई अन्नपूर्ण समर्थन क्षेत्र आयोजना एक्यामले वितरण गरेको राहत विवरणले द्वन्दका कारण बढेको देखिएको हो। मानव वन्यजन्तु द्वन्दबाट प्रभावित परिवारलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पछिल्लो 3 वर्षमा 1,10,85,000 रूपियाँ क्षतिपूर्ति वितरण गरेको छ। एकामका आयोजक प्रमुख डाक्टर रबिन करोडियाका अनुसार आर्थिक वर्ष 2083-84 अन्नपूर्ण क्षेत्रमा भएका मानव वन्यजन्तु द्वन्दबाट प्रभावित परिवारलाई 68,96,000 रूपियाँ राहत उपलब्ध गराइएको छ। हवस् हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न बाल गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSSUKL AGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन कति पुन मोबाइल भन्दै कराएको
3: दुनिगुणामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
4: कहाँ छ पुन मोबाइल
3: यही दुलिगुणामा तरकारी पसलको आदैमा छ
4: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
4: प्रोप्राइटर हेमराज पुन मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00
5: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
6: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
7: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध।
10: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहु लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
9: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
10: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
10: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
9: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
10: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
9: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
10: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
9: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
10: पहिरो गल्छी र खोसा खोसीमा रोपौ डाले घाँस नेपियर अम्रेसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
9: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
10: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
9: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
10: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु फोन नम्बर 0565631175 9856063175।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
12: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
4: मोबाइल 9856065077।
9: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
14: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
15: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
14: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
14: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
15: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262, 98468064145।
16: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141111178, 98560078।
14: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
19: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
14: धार्मिक महोत्सवका आकर्षणहरू:
19: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
20: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
14: कथा सहितको झाँकी गीती नाटक
19: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
14: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
19: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
14: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
21: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
22: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
21: के शर्त हो त्यस्तो? सुन त, हामी पनि
22: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
21: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 98460078022।
23: शुक्ला गण्डकी FM 97.6।

0: अब तो एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
1: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602099।
2: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
3: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
3: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
2: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
3: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9461394378।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफेदी मान्द्रे 26-60 हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9461616878, 9235527।

0: राम्रो नहुने त कुरै भएन नि भतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702525, मोबाइल 98563338, 98461568।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसानी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुन चाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि, सम्पर्क नम्बर 0965412100460 र 98460728022।
6: शुक्ला गण्डकी FM 97.6।

0: बाबु घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर शोरूम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरासँग साफी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर शोरूम दुलीगढा त नहुँ।
2: प्रोपाइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0265 मोबाइल नम्बर 98 60 61 268
1: 98 560 60 268।
4: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
1: सम्पर्क दुर्गा एम्पेक्स।

0: किचार दुलेगौड़ा भीमसेन टोल प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 9846607645
1: दुर्गा कपड़ा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेस को गेट नजिकै
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससीसीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510 0614510002
3: मोबाइल नम्बर 9856084666
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560834881 र 9460745580।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
5: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
5: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
5: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
5: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385 मोबाइल 9856803585।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।

0: खेल्ने।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। 2.5 दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योग मरमत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्रका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर, सरसफाई र मेसिनको प्रारम्भिक मरमत गरी परीक्षण सञ्चालन गरेका हुन्। परियारले आफ्नो फेसबुक अकाउन्टमा कपड़ा बुन्ने तान चलेको भिडियो सार्वजनिक गर्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2056 सालदेखि बन्द भएको थियो। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मरमत कार्य अघि बढ़ाएको हो। सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,000,00,000 रूपियाँ लागत लाग्ने अनुमान छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको माग सहजै परिपूर्ति हुने विश्वास लिएको छ।
5: यसैबीच प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्क इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रूगण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ। प्रधानमन्त्री शाहले यी रूगण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः संचालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाब दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएराती कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाब दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश भएको सरकारमा कोही एक्लो नभएको जवाब दिनुभएको छ। सांसद सभाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नै पर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपतिका सांसदहरू मनिष झा, रमेश परसाई, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै केही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआत्तिने आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ।
5: काठमाडौँ उपत्यका सहित देशका मुख्य शहरमा आज पनि ग्यास पसल अगाडि सर्वसाधारणको लामो लाइन कायमै छ। झण्डै दुई हप्ता अघि शुरू भएको ग्यास अभाव अझै उस्तै रहँदा उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर घरबाट टाढा पुगी लाइन बस्न बाध्य भएका हुन्। ग्यास संकट सुल्झाउन सरकारले द्रुत प्रतिकारीय टोली गठन र अनुगमन तीव्र बनाएको दावी गरे पनि समस्या समाधान हुन सकेको छैन। निगमले विगत चार महिनादेखि बिक्री गर्दै आएको आधा सिलिण्डरको सट्टा पूर्ण तौलको सिलिण्डर बेच्ने निर्णय गरेपछि बजारमा संकट आएको हो। खाली सिलिण्डर एकै पटक बजारमा निस्किदा र सर्वसाधारणले अतालिएर थप ग्यास संचित गर्दा आपूर्ति व्यवस्था अस्त व्यस्त बनेको आयल निगमको भनाइ छ। आयल निगमले भारतबाट आयात हुने कोटा बढ़ाएर 55,000 टन पुर्याएको जनाएको छ। तर ग्यास उद्योग संघका अनुसार कोटा बढ़े पनि बोक्ने बुलेटको अभाव भएकाले बजार पूर्ण रूपमा सहज हुन अझै 15-20 दिन लाग्नेछ। यसैबीच ग्यास अभावको गुनासो सम्बोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज काठमाण्डुमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभएको छ। सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाइरहेका बेला मन्त्री आफै अनुगमनमा निस्किनु भएको हो। मन्त्री यादवले बालाजुमा रहेको नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बुलेट बोटलिङ र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अनुगमनका क्रममा उद्योग मन्त्रीले विद्यार्थी मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको छ।
7: यसैबीच खाना पकाउने एलपी ग्यास एउटा सिलिण्डरको 7,000 रूपियाँमा बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका नम्बर 2 दुवाकोट बारूद खाना चोकमा भाडामा बस्दै आएका 57 वर्षका तुलसीराम तोयना रहेका छन्। उनले उपभोक्ताहरूलाई प्रति सिलिण्डर 7,000 रूपियाँको दरले बिक्री वितरण गरेको भन्ने जानकारी पाएपछि पक्राउ गरेको प्रहरीले विज्ञप्ति निकालेर जानकारी गराएको छ। प्रहरीले उनको पसलमा जाँच गर्दा 3 थान सिलिण्डर समेत नियन्त्रणमा लिएको जनाएको छ। भक्तपुरको अर्को खबरमा मनोहर क्षेत्रबाट वैकल्पिक व्यवस्था बिना हटाएका सुकुम्बासीहरूले तत्काल पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय मुक्ति सुकुम्बासी मोर्चाको आयोजनामा भएको कुनसभामा प्रभावित परिवारले भूस्वामित्वसहित स्थायी पुनर्स्थापना गर्न र घरटहरा भत्काउँदा भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेका छन्। मोर्चाले आउँदो भदौ 12 गतेसम्म आफ्ना माग पूरा नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने चेतावनी दिएको छ। आन्दोलनका कार्यक्रम अनुसार भदौ 4 गते माइती घर मण्डलामा खबरदारी सभा र भदौ 7 गते नागरिक समाज तथा सरकारवालासँग अन्तर्क्रिया गरिनेछ। सरकारले विकल्प बिना थापाथली, मनहरा, शान्तिनगर लगायत क्षेत्रबाट सुकुम्बासी परिवारलाई बलपूर्वक विस्थापित गरेको भन्दै मोर्चाले संवैधानिक अधिकार अनुसार आवास र भूस्वामित्व सुनिश्चित गर्न आग्रह गरेको छ।
5: 8 राजनैतिक दलले संविधान संशोधन, संघीयता सुदृढ़ीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाण्डुमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले 28 बुधे अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। पूर्व मन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले सार्वजनिक गर्नुभएको अवधारणा पत्रमा राजकीय सत्ताको केन्द्रीकरण र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै संविधानका संरचनागत त्रुटि सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष छ। मोर्चाले समान जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यस्तै प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने रणनीति अघि सारिएको छ। नेता शर्माले राजनैतिक दल र नेतृत्वले विगतका कमजोरीको समीक्षा गर्दै राजनीतिमा सुधार र सुदृढीकरणका लागि मोर्चा गठन गरिएको बताउनु भएको थियो। यस्तै मोर्चाले आर्थिक तथा सामाजिक क्षेत्रतर्फ मोर्चाले कृषि आधुनिकीकरण, जलविद्युत, युवा स्वरोजगार, डिजिटल नेपाल, स्टार्टअप र वैदेशिक रोजगारीबाट फर्केकाहरूको सिप उपयोगलाई प्राथमिकता दिएको छ। वास्तविक सुकुम्बासी र भूमाफियाको पहिचान गर्न तीनै तहको संयुक्त संयन्त्र बनाउने तथा वैदेशिक नीति मार्फत राष्ट्रिय हित र सार्वभौम सत्ताको रक्षा गर्ने लक्ष्य मोर्चाको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले जनाएका छन्।
7: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी, रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्केको प्रधानमन्त्रीको दावी, प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपति सांसद मनिष झाको जवाफ, महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई, आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संघीयता सुदृढीकरण र न्याय, सामाजिक न्याय लगायत 28 बुँदे लक्ष्य, सार्वजनिक ग्यास अभाव कायमै, सरकारको सक्रियताले पनि बजार सुध्रिएन लगायत खबर प्रस्तुत गर्यो।
5: नेपाल दर्पणमा अब बाँकी खबर। अहिले सबै प्रदेशको 1-2 ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको ठोकर्पामा सबैभन्दा धेरै 41 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै लमजुङको भुजुङमा 82.8 र गोरखाको बारपाकमा 81.8 मिलिमिटर वर्षा मापन भएको छ। त्यसका धेरै ठाउँमा पानी परेको भए पनि ठूलो पानी परेको छैन। यसैबीच पानी पर्ने क्रम केही कम भएको छ। मौसमविदका अनुसार अबको केही दिन तराई क्षेत्रमा वर्षा कम भई गर्मी बढ़नेछ। काठमाण्डु उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि वर्षा कम हुने र लगातारको झरीको सम्भावना रहेको छैन। मौसमविद उज्जवल उपाध्यायका अनुसार कम्तीमा आउँदो बुधबारसम्म यस्तै अवस्था रहनेछ। लगातार वर्षा नहुँदा बाढ़ी पहिरोको जोखिम कम हुने भए पनि वर्षायाममा भिजिसकेको जमीन हुने भएकोले सामान्य पानीमा पनि पहिरो तथा सुक्खा पहिरोको जोखिम हुने हुँदा अवस्था बुझेर यात्रा गर्न उहाँको सुझाव छ।
7: यसैबीच पहिरोका कारण 3 हप्ता अघि अवरूद्ध बनेको नेपाल चीन व्यापारको तातोपानी नाका अझै खुलेको छैन। यो नाका हुँदै हुने नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारण नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव परेको बताउनु भएको छ। यसैबीच मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सड़क खण्ड 1 महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 रहेको राजदुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाषिएपछि झापासँगको सीधा सड़क सम्पर्क विच्छेद भएको हो। लगातारको वर्षाका कारण सड़क मर्मतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माइखोला क्षेत्रमा झण्डै 1.5 किलोमिटर पैदल यातायात आवत जावत गर्न बाध्य छन्। बिरामी, अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षाकर्मीको संयुक्त टोलीले स्टेशनमा बोकेर वार पार गराइरहेको छ। यसैबीच लामो समय सड़क बन्द हुँदा इलामसहित 5 थर र ताप्लेजुङमा उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। वैकल्पिक सड़कहरूमा पनि खोलामा पुल नहुँदा आवत जावत थप शास्ति भएको छ।
5: पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरेको बाँध कटान हुन थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन्। सुस्ता गाउँपालिका वडा नम्बर 5 नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो। नदीमा पानीको उच्च बहावले बाँध कटान शुरू गरेपछि स्थानीय वासीले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता बचाव अभियानका प्रवक्ता रविन्द्र जयसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयवासीको सक्रियतामा बाँध निर्माण को भन्दै गैरातीदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान शुरू भएको बताउनुभयो। सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा तारजाली माटो खरपात लगायत सामग्री अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्।
7: बागलुङका स्थानीय खोलामा पाइने प्रसिद्ध रैथाने असला माछा लोप हुन थालेपछि पालिकाहरूले संरक्षणको प्रयास थालेका छन्। करेन्ट लगाएर र विष हालेर माछा मार्ने अवैध गतिविधि बढ़ेपछि जैमिनी नगरपालिकाले ठेउली खोलासहित खोलामा माछा मार्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ। नगरपालिकाले असला माछाको प्रजनन समय मानिने भदौ असोज र कार्तिक 3 माछा मार्न पूर्ण रूपमा रोक लगाएको छ। यसअघि गलकोट नगरपालिका ताराखोला र काठेखोला गाउँपालिकाले पनि माछा मार्न रोक लगाएका थिए।
5: पृथ्वीमा जटिल जीवहरूको विकास र तिनको उत्पत्तिबारे वैज्ञानिक जगतमा लामो समयदेखि मानिँदै आएको धारणालाई बदल्ने गरी एउटा ऐतिहासिक खोज सार्वजनिक भएको छ। अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका वैज्ञानिकहरू सम्मेलित अन्तर्राष्ट्रिय टोलीले 56,70,00,000 वर्ष पुरानो जीवाश्मको अध्ययन गरी जीव विकासको नयाँ इतिहास उजागर गरेका हुन्। प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन निष्कर्ष अनुसार पृथ्वीमा जीवहरूले एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्ने र प्रजनन गर्ने क्षमता पहिले सोचिए भन्दा कम्तीमा 1 करोड़ वर्ष अघि नै विकास गरिसकेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार क्यानेडा र बेलायतका प्राचीन चट्टानहरूमा फेला परेका एडियाकारण कालका यी जीवाश्महरूले जीव विकासको प्रारम्भिक चरणबारे नयाँ तथ्य स्थापित गरेका छन्। वैज्ञानिकहरूले यस खोजलाई पृथ्वीको जीव विकास अध्ययनमा एक ठूलो फड्को भनेका छन्। विश्व प्रसिद्ध संचार माध्यम बीबीसी र रोयटर्सले समेत प्राथमिकताका साथ प्रसारण गरेको यो खोजको दूरगामी महत्व नेपाल जस्तो भूगर्भीय रूपमा धनी देशसँग पनि जोड़िन पुग्छ। हिमालय क्षेत्र र नेपालका प्राचीन भौगर्भिक चट्टानहरू पृथ्वीको प्रारम्भिक संरचना बुझ्नका लागि महत्वपूर्ण मानिन्छन्।
7: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बाढी र डुबानबाट बच्न के गर्ने?
12: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
11: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
12: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
11: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
12: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
0: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक जेन्टल क्लिनिक एण्ड इम्प्लांट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै 9865424 96 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
0: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लांट सेन्टर पाटन हस्पिटल रोड लगनखेल। सम्पर्क 01-545-46-66।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी माथिल्लो सदन सिनेटले रूसबाट तेल तथा ग्यास खरिद गर्ने भारत र चीन सहित पाँच देशका सामानमा 100% भन्सार महसूल लगाउन सक्ने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक पारित गरेको छ। रूस युक्रेन युद्धका क्रममा रूसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक शुक्रबार सिनेटबाट 86-11 मतले स्वीकृत भएको हो। यो विधेयक लागू भएमा रूसी कच्चा तेलका प्रमुख क्रेताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा 100% कर थपिन सक्नेछ। तर विधेयक पारित हुँदैमा यो कर तत्काल लागू हुने छैन। यसले राष्ट्रपति ट्रम्पलाई निर्णय गर्ने तजबिजी अधिकार मात्र प्रदान गर्दछ। यसअघि नै अमेरिकाले रूसी तेल खरिद गरेकै कारण भारतीय सामानमा अतिरिक्त 25% कर लगाइसकेको छ, जसका कारण कतिपय भारतीय उत्पादनमा करको दर 50% पुगेको छ। यद्यपि भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै रूसी तेल आयात कायमै राखेको छ। यसैबीच अमेरिकी सांसदहरू बीच नै यो कदमले रूसलाई रोक्नुको सट्टा व्यापार युद्ध भड़काउने र भारतसँगको सम्बन्ध बिग्रन सक्ने भन्दै विरोध समेत शुरू गरेको छ। सिनेटबाट पास भएको यो विधेयकमाथि यही अगस्त 31 अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा छलफल हुनेछ। यहाँबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै यो कानून बन्नेछ।
2: ले मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ 16 गति साउदी अरेबियासँग खेल्ने जनाएको छ। भदौ 14 गतिदेखि मलेसियामा शुरू हुने प्रतियोगितामा नेपालले समूह चरणमा 4 खेल खेल्नेछ। नेपालले दोस्रो खेल बहराइनसँग भदौ 18 गति खेल्नेछ। त्यस्तै नेपाली टोलीले भदौ 20 आयोजक मलेसियासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा भने नेपालले भदौ 22 गति हङकङसँग खेल्नेछ। प्रतियोगिताको सेमी फाइनल खेल भदौ 25 गति हुनेछ। उपाधिका लागि फाइनल खेल भदौ 27 गते हुने एसियाली क्रिकेट परिषदले जनाएको छ। एसिया कपको छनौटको रूपमा रहने यस प्रतियोगिताका शीर्ष 3 टोलीले अर्को वर्ष बंगलादेशमा हुने एसिया कप खेल्नेछन्। 8 टोलीले प्रतिस्पर्धा गर्ने एसिया कपमा आयोजक बंगलादेश सहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छनौट भइसकेका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
3: आजको रंग दर्पण पठन संस्कृतिमा केन्द्रित छ।
4: आँखामा के हुन्छ नानी? आँसु पनि त हुन्छ।
5: हो,
4: हुन्छ। अनि आँसुमा के हुन्छ?
5: डाक्टर एकैछिन सोचमग्न भयो, माथि सिलिङतिर हेर्यो, मेरो गाला थम्थम्यायो।
4: आँसुमा धेरै थोक पो हुन्छ, वाटर, ग्लुकोज, युरिया, सोडियम, पोटासियम।
3: मोबाइल हातमा बोकेर हिँड्ने पुस्ता, रिल्सको जमानामा हराउँदै गएको युवा र किताब भनेपछि अब कसले पढ्छ र भन्ने गुनासो, यी सबैका बीचमा एउटा प्रश्न सधैँ उठिरहन्छ कि साँच्चै नेपालको पठन संस्कृति खस्किँदै गएको हो। नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका संस्थापक भोला कुमार श्रेष्ठ:
6: तर म एउटा लाइब्रेरियनको नाताले यो मान्न चाहिँ म तयार छैन। अहिले पनि हेर्ने हो भने केशर लाइब्रेरीमा दिनको 500-600 मान्छेहरू अध्ययन गर्न आउँछ, स्पेसको एकदम कमी छ। त्यस्तै गरेर ट्युबी सेन्टर लाइब्रेरीकै कुरा गर्ने हो भने त्यहाँ चाहिँ 800-900 जनासम्म पुग्छ, ठाउँ बिहानैदेखि रिजर्भ गर्नुपर्छ। र त्यस्तै गरेर काठमाडौँ भ्याली पब्लिक लाइब्रेरी जुन अहिले बन्द भएको छ र अहिले खुल्दै पनि छ, त्यो लाइब्रेरीमा पनि दिनको 200-250 जना पढ्न आउँछ। त्यस्तै गरेर अन्य लाइब्रेरीहरूमा पनि पाठकहरूको चाहिँ घुइँचो छ। पठन संस्कृत ह्रास भएको भएदेखि त पढ्न आउँदैन थिए, र पठन भनेको खालि यो उपन्यासहरू कथाहरू भयो कविताहरू मात्रै पनि होइन, अहिले डिजिटल एक्सेस भएको हुनाले प्रत्येकको मोबाइलबाट पनि पढिरहेकै हुन्छ। पठन संस्कृति ह्रास भयो भन्ने कुराहरू छ, त्यो चाहिँ अहिले मान्न सकिँदैन।

0: यस्तै कविताका किताब खोजी खोजी पढ्न रुचाउनेहरू धेरै छन्। पाठकहरू यिनै कविताको भावमा बग्ने मात्र होइन, गजलको रंगमा रंगिने तथा कथा र उपन्यासको गहिराईमा डुब्न रुचाउँछन्। किताब एक वृहत साहित्य हो, किताबका विधा पनि थुप्रै हुन्छन्। किताबमा शेयर बजारदेखि जीवनशैली, हिमालका उचाईदेखि सागरका गहिराईसम्मका सबै कुरा समेटिएका हुन्छन्। इतिहासदेखि पुरातत्व, जीव जन्तुदेखि रूख बिरूवा, निर्जीव वस्तु होस् वा धर्मग्रन्थ, दर्शन होस् वा विज्ञान, संसारको उत्पत्तिदेखि अन्त्यसम्म नयाँदेखि पुराना सबै कुरा किताबमै अटाएका हुन्छन्। एक हिसाबले भन्ने हो भने किताबमा सारा विश्व ब्रह्माण्ड नै अटेको छ। ललितपुर सादो बाटोका बीएन जोशी:
1: आफ्नो आफ्नो नसा जस्तो पनि हो होइन, घुम्नु पढ्नु भनेको त ज्ञानै हो होइन, त्यो अब हामी त बच्चैदेखि नै पढ्दै आइरहेको, त्यो हामीलाई त अब त्यो नसा जस्तो भयो भनौँ न।
0: तर नेपालको पठन संस्कृति अझै पनि पाठ्य पुस्तक केन्द्रित नै छ। स्कूलमा तोकिएको पाठ्यक्रम भन्दा बाहिरको किताब पढ्यो भने शिक्षक र अभिभावक दुवैले हप्काउने चलन छ। यसैले बच्चाहरूमा पढ़ाईप्रतिको रूचि शुरूदेखि नै एकनासे र बोझिलो बन्न पुग्छ। बजारमा उपलब्ध हजारौं रोचक किताब पढ्न पाए बच्चाले सानै उमेरदेखि पढ्ने बानी बसाल्छन्।
2: पठन संस्कृतिलाई बढ़ावा दिने नम्बर वान चाहिँ घरै हो, अभिभावकै हो, अभिभावकमा पनि दाजुभाइ दिदी बहिनीहरू होला नम्बर वान। नम्बर टू चाहिँ स्कूल हो, नम्बर थ्री चाहिँ एउटा कम्युनिटीमा चाहिँ लाइब्रेरीको आवश्यकता पर्छ। यो भइदियो भने केटाकेटीदेखि नै पठन संस्कृतिको चाहिँ विकास हुन्छ।
0: यही सोचबाट प्रेरित भएर विश्वभर धेरै अभियान चलेका छन्। सन् 2000 रूम टू रेडका संस्थापक जोन वुडले शुरू गरेको अभियानले अहिलेसम्म नेपालका झण्डै 5000 विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको छ। यस्तै सन् 1991 डाक्टर एन्टोनियो न्युबर्गले शुरू गरेको रीड नेपाल अभियानले अहिले 43 जिल्लामा 73 पुस्तकालय सञ्चालनमा ल्याइसकेको छ। 2059 सालतिर विभिन्न निकायको सहयोगमा सिटी हलबाट शुरू गरिएको काठमाडौँ सार्वजनिक पुस्तकालय पछि भ्रिगुटी मण्डपमा सारियो। त्यस्तै 2060 सालदेखि सेवा शुरू गरेको यो पुस्तकालयमा अहिले झण्डै 3000 सदस्य दर्ता छन्। धेरै राजनीतिज्ञ तथा राजदूतले समेत यो पुस्तकालय भ्रमण गरिसकेका छन्। तर हालसालै भाडा एकतर्फी रूपमा बढ़ाएको भन्दै यो पुस्तकालय बन्द गरियो, जुन घटनालाई पुस्तकालय कालो पर्व समेत भनियो। विद्यार्थी र नागरिक समाजको दबावपछि यो पुस्तकालय पर्सि सोमबारदेखि पुनः खोल्ने चरणमा पुगेको छ।
3: हो हिमाल सिर हो।

0: ನನ್ನ ಸಂತಿಯ ಸದಾ ಈ ಕಂದರ ತಾಲಯೋ ಈ ಧರತಿ ಸಗದಾಸಿಯ ಸಮನತಾ ಪ್ಯಾರೋ ಚಲೆ ಪಾಲಯ.
1: ಭವಿಷ್ಯಮಾ ಪುಸ್ತಕಾಲಯ ಕೇವಲ ಕಿತಾಬ ರಾಖ್ನೆ ಠಾವ ಮಾತ್ರ ರಹದೈನ. ಎಐಕು ಜಮಾನಾಮಾ ಪುಸ್ತಕಾಲಯಲಾಈ ಎಐ ಸೆಂಟರಕೈ ರೂಪಮಾ ವಿಕಾಸ ಗರ್ನ ಸಕಿಂಛ. ನೇಪಾಲಮೈ ಪನಿ ಬಚ್ಚಾಹರುಕಾ ಲಾಗಿ ಮೇಕರ್ ಪ್ಲೇಸ್, वृद्ध वृद्धका लागि भेटघाट र कथा वाचनको थलो, महिलाहरूका लागि छुट्टै वुमन कर्नर र स्तनपान कक्ष, बिहानै योगा र साँझ भजन कार्यक्रम, यी सबै अहिले रिड नेपालले सञ्चालन गरेका पुस्तकालयहरूमा व्यवहारमै लागू भइरहेका छन्। नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका संस्थापक भोला कुमार श्रेष्ठ,
2: हप्ताको एउटा नयाँ किताबहरू पढौं, तपाईँलाई जे मनपर्छ, साइन्सको मनपर्छ भने साइन्सको पढौं, कृषि सम्बन्धी मनपर्छ भने त्यो पढौं, बायोग्राफी मनपर्छ भने बायोग्राफी पढौं, र अनि घरमा यदि कसैको बच्चाहरू छ भने किताब किनेर त्यो बच्चाहरूलाई हामीले त्यो पुस्तक उपलब्ध गराइदिउं, र त्यो पुस्तकले त्यो बच्चाको फ्युचर बनाउनलाई एकदमै एकदमै मदत गर्छ।
3: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
1: हेटौडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी, रोगडा उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्री शाहको दावी,
3: 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्याय लगायत 28 मुद्दे लक्ष्य सार्वजनिक,
1: पठन संस्कृति किताबका पानाबाट मोबाइल र कम्प्युटरमा सर्दै हप्ताको एउटा नयाँ किताब पढ्न, र बाल बालिकालाई पनि किताब उपहार दिने विज्ञको सुझाव,
3: भारत र चीन सहित रूसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित, माथिल्लो सदनमा पनि पारित भएमा राष्ट्रपति ट्रम्पले निर्णय गर्ने तजबिजी अधिकार पाउने,
1: र एसीसी पुरूष प्रिमियम कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल भदौ 16 गते साउदी अरेबियासँग खेल्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेर्ने उस्तै उता हेर्ने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
3: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
2: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
3: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
2: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461694378 98171996902
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
2: दुलेगौडा सपिङ सेन्टर शुक्लागण्डकी चार दुलेगौडा तीन तारा काथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
6: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0765700052 मोबाइल 98560285587
8: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
9: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
11: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
9: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्लागण्डकी छ खैरेनी टार
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ
2: मोबाइल नम्बर 98261552067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी दिदी तिकरेले, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, सेरिजाको मगेम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्। समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक गोङगुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई हिँड्नुहोस् 8 दम र समय हरू उत्पन्न दिनुहोस् श्री स्टील टीएमटी शुद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98575619 र 98694 57056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463283811।

0: नानी
1: हो आमा सुरुखरी कसले हो आमा
0: चौधे बालो चौन्यारी रिक्खेमा बाबु खसिम्रो तारण चौ ब्यालाल पर्दी औ

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, राति 7 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। शुक्लागण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट ग्यास वितरणको अवस्था बुझ्न मन्त्री यादव सरगत अनुगमनमा, ग्यास अभाव कायमै, सरकारको सक्रियताले पनि सुध्रिएन बजार, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन, 2.5 दशकपछि चल्न थाल्यो हेटौड़ा कपड़ा उद्योग, नयाँ खोज सोच भन्दा 1 करोड़ वर्ष अघि नै जीवमा प्रजनन शुरू भएको निष्कर्ष, 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, लमजुङमा जीव दुर्घटना, 7 जना घाइते, सार्वजनिक विधामा पनि तनहुँ प्रशासनद्वारा सेवा प्रदान, ढोरपाटनमा 37,000 पर्यटक, 47 लाख आमदानी, रूसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित, र सीसी प्रिमियर कपमा नेपालको पहिलो खेल साउदीसँग।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। उपत्यका सहित देशका मुख्य शहरमा आज पनि ग्यास पसल अगाडि सर्वसाधारणको लामो लाइन कायमै छ। झण्डै दुई हप्ता अघि शुरू भएको ग्यास अभाव अझै उस्तै रहँदा उपभोक्ताहरू रितो सिलिण्डर लिएर घरबाट टाढा पुगी लाइन बस्न बाध्य भएका छन्। यस संकट सुल्झाउन सरकारले द्रुत प्रतिकार टोली गठन र अनुगमन तीव्र बनाएको दावी गरे पनि समस्या समाधान हुन सकेको छैन। निगमले विगत चार महिनादेखि बिक्री गर्दै आएको आधा सिलिण्डरको सट्टा पूर्ण तौलको सिलिण्डर बेच्ने निर्णय गरेपछि बजारमा संकट आएको हो। खाली सिलिण्डर एकै पटक बजारमा निस्किँदा सर्वसाधारणले आते लिएर थप ग्यास संचित गर्दा आपूर्ति व्यवस्था अस्त व्यस्त बनेको आयल निगमको भनाइ छ। आयल निगमले भारतबाट आयात हुने कोटा बढ़ाएर 55,000 टन पुर्याएको जनाएको छ। तर ग्यास उद्योग संघका अनुसार कोटा बढ़े पनि बोक्ने बुलेटको अभाव भएकाले बजार पूर्ण रूपमा सहज हुन अझै 15-20 दिन लाग्नेछ। यसैबीच ग्यास अभावको गुनासो सम्बोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज काठमाण्डुमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभएको छ। सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाइरहेका बेला मन्त्री आफै अनुगमनमा निस्कनु भएको हो। मन्त्री यादवले बालाजुमा रहेको नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिनुभएको थियो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अनुगमनका क्रममा उद्योग मन्त्री विद्यार्थी मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाए तथा वितरण प्रक्रियामा पारदर्शिता जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता जवाफदेहिता तथा उपभोक्ताहरूको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन अनावश्यक भण्डारण गर्ने प्रवृत्ति नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलेर उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव छ। उद्योगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थी, एउटा मात्र सिलिण्डर भएका निम्नवर्ग निकै समस्यामा परेको उहाँको भनाइ छ। साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नीति नेपाली सेनालाई उद्योग मर्मत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री बालिन्द्र शाहका निजी सचिव प्रदीप परियाले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर सरसफाई र मेसिनको प्रारम्भिक मर्मत गरी परीक्षण सञ्चालन गरेका हुन्। परियारले आफ्नो फेसबुकमा कपड़ा बुन्ने तान चलेको भिडियो सामग्री राख्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2056 सालदेखि बन्द भएको थियो। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मर्मत कार्य अगाडि बढ़ाएको हो। सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,00,000 रूपियाँ लागत लाग्ने अनुमान गरिएको छ। आफ्नै 167 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको सहज माग सहजै आपूर्ति हुने विश्वास लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका नेता मनिष झाले प्रधानमन्त्री बालिन शाहलाई सरकारमा कोही एक्लै नभएको जवाब दिनुभएको छ। प्रधानमन्त्री बालिन शाहले गए राति कहिलेकाहीँ एक्लै लड्नुपर्ने भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाट जवाब दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाब दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंकित गर्दै सरकारले सुधार गर्नुपर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपतिका सांसद मनिषदार रमेश परसाई, पारस मणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआतिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था हुने गुनासो गर्नुभएको थियो। पृथ्वीमा जटिल जीवहरूको विकास र तिनको उत्पत्तिबारे वैज्ञानिक जगतमा लामो समयदेखि मानिँदै आएको धारणालाई बदल्ने गरी एउटा ऐतिहासिक खोज सार्वजनिक भएको छ। अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका वैज्ञानिकहरू सम्मिलित अन्तर्राष्ट्रिय टोलीले 56,70,00,000 वर्ष पुरानो जीवांशको अध्ययन गरी जीव विकासको नयाँ इतिहास उजागर गरेका छन्। प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन निष्कर्ष अनुसार पृथ्वीमा जीवहरूको एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्ने प्रजनन गर्ने क्षमता पहिले सोचिए भन्दा कम्तीमा 1 करोड़ वर्ष अघि नै विकास भई गरिसकेको थियो। अनुसन्धानकर्ताहरूको अनुसार क्यानाडा र बेलायतका प्राचीन चट्टानहरूमा फेला परेका एडियाका रन कालका यी जीवाश्महरूले जीव विकासको प्रारम्भिक चरणबारे नयाँ तथ्य स्थापित गरेका छन्। वैज्ञानिकहरूले यसको खोजलाई पृथ्वीको जीव विकासका अध्ययनमा एक ठूलो फर्को भनेका छन्। विश्व प्रसिद्ध संचार माध्यम बीबीसी र रोयटर्सले समेत प्राथमिकताका साथ प्रसारण गरेको यो खोज दूरगामी महत्व नेपाल जस्तो भूगर्भीय रूपमा धनी देशसँग पनि जोडिन पुग्छ। हिमाली क्षेत्र र नेपालका प्राचीन भौगर्भिक चट्टानहरू पृथ्वीको प्रारम्भिक संरचना बुझ्नका लागि महत्वपूर्ण मानिन्छ। लमजुङको विशेष शहर नगरपालिका 3 दनाई गाउँमा जीप शनिबार जीप दुर्घटना हुँदा 7 जना घाइते भएका छन्। रानीकुवाबाट गाउँ शहर तर्फ जाँदै गरेको गण्डकी पर्दै 01001-0051 नम्बरको जीप दिउँसो करिब 2:50 बजे अनियन्त्रित भई सड़क छेउमा पल्टिएको जिल्ला प्रहरीले लमजुङले जनाएको छ। जीपमा चालक सहित 8 जना सवार थिए। दुर्घटनामा विशेष शहर नगरपालिका 3 दनाई गाउँका 40 वर्षीय मैया दुलाल, 61 वर्षीय राधिका घरती, 50 वर्षीय मैया मालुवा, 40 वर्षीय काजीराम हिमाली र 57 वर्षीय सन्त बहादुर सार्की र 70 वर्षीय सन्त माया नेपाली र 45 वर्षीय रिदा मगर घाइते हुनुभएको छ। घाइते मध्ये हिमालीको अवस्था मध्यम रहेको प्रहरी निर्देशक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभयो। अन्यको अवस्था सामान्य छ। उनीहरूलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएको थियो। दुर्घटना लगतै प्रहरी नायब निरीक्षक भरत थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट 15 जनाको टोली घटनास्थल पुगेको थियो। जीप चालक विशेष शहर 3 का 40 वर्षीय निर्मल देउजालाई चोटपटक लागेको छैन। उनलाई प्रहरी नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालय लमजुङबाट करिब 3 किलोमिटर पश्चिम पर्दछ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै 8 राजनैतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाण्डुमा आयोजित कार्यक्रममा जनता, समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान दास्य मोर्चाले अब धारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मुख्य लक्ष्य छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिको प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरिएको छ। यस गरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुगमवासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। सरकारले दलित समुदायका थर सूचीकरण गर्नु अघि सरकारवाला र आम नागरिकसँग राय सुझाव माग गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिश भए आएका थरहरूको सूची सार्वजनिक गर्दै सुझाव आह्वान गरेको हो। मन्त्री सीतावादीको निर्देशनमा मन्त्री परिषदबाट अन्तिम निर्णय हुनुअघि थप स्पष्टताका लागि यो विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। दलित समुदायका थर सूचीकरण सम्बन्धी विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ। यदि यस सूचीमा कुनै राय सुझाव वा प्रतिक्रिया भए दुई दिनभित्र मन्त्रालयको आधिकारिक इमेल अर्थात मन्त्री र उहाँको सचिवालयको इमेल मार्फत पठाउन सकिनेछ। प्राप्त सुझावलाई आवश्यक अध्ययन गरी सूचीकरण प्रक्रियामा समेटिने मन्त्रालयले स्पष्ट पारेको छ। पहिरोका कारण तीन हप्ता अघि अवरूद्ध बनेको नेपाल चीन व्यापारको तत्वानी नाका अझै खुलेको छैन। यो नाका हुँदै नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तत्वानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारण नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव परेको बताउनुभयो। नाकामा सड़क अवरूद्ध भएकोले पनि चीनतर्फबाट मालवाहक सामान सहितका कन्टेनर पनि भित्र नसकिरहेका छैनन्। उहाँले भन्नुभयो सड़क कहिलेदेखि सञ्चालन हुन्छ अहिलेसम्म कुनै टुङ्गो लागेको छैन। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन्। सुस्ता गाउँपालिका नम्बर 5 नारायणी नदीको पानी बस्तीमा पस्नबाट रोकिने उद्देश्यले बाँध निर्माण गरिएको थियो। नदीमा पानीको उच्च बहावले बाँध कटान शुरू गरेपछि स्थानीयवासीले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयवासीको प्रति सक्रियतामा बाँध निर्माण गरिएको भन्दै गए रातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान शुरू भएको बताउनुभयो। सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा तारजाली माटो खर पात लगायतका सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्। यसैबीच सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा 11,50,00,000 लगतमा करिब 1 किलोमिटर तलबन्ध निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्न थालेको छ। राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीहरूको अत्याधिक चाप बढेपछि शनिबारदेखि सेवा प्रदान गर्न थाल्ने भएको हो। यसअघि बिहानैदेखि अतिरिक्त समय दिएर सेवा सञ्चालन गर्दै आएको प्रशासनले साउन 23 गते शनिबार र 24 गते आइतबार पनि नियमित रूपमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारू गरेको छ। बिदाको दिनमा बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तनहुँको ब्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढ़ाएको छ। सम्बन्धित स्थानीय तहबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित तथा सुकुम्बासीहरूको नावली सहित जिल्ला भूमि समस्या समाधान समिति तनहुँले जग्गा उपलब्ध गराउने तयारी स्वरूप साउन 22 गते 7 दिने सार्वजनिक सूचना जारी गरेको हो। सूचना अनुसार ब्यास नगरपालिका र देवघाट गाउँपालिकामा सिफारिश भई आएका सुकुम्बासीहरूले दावी गरेको वा आवाद कमौत गर्दै आएको जग्गामा कसैको बन्दी दावी विरोध वा उजुर वा बाजुर भए प्रमाण सहित 7 दिनभित्र निवेदन दिन दर्ता गराउन आह्वान गरिएको छ। तोकिएको अवधिभित्र कुनै पनि निवेदन वा उजुरी नपरेमा भूमि सम्बन्धी एन्द्र नियम अनुसार जग्गा उपलब्ध गराइने प्रक्रिया अगाडि बढ़ाएको नापी कार्यालय तनहुँका प्रमुख एवं समिति सदस्य सचिव विजय कुमार सिंहले जानकारी दिनुभयो। यसअघि शुक्ला गण्डकी नगरपालिका धुलेगौड़ामा आन्दोलनका क्रममा आगजनी भई निवेदन फाइलहरू नष्ट भएकाले साउन 18 गतेदेखि लागू हुने गरी 21 दिने सूचना प्राप्त पुनः फाइलहरू संकलनको काम समेत भइरहेको छ। जिल्लामा जग्गा व्यवस्थापनको काम तीव्र पारिए पनि दक्ष प्राविधिक कर्मचारीको अभावले सोचेअनुसार गति लिन नसकेको नापी कार्यालयले जनाएको छ। बागलुङका स्थानीय खोलाहरूमा पाइने प्रसिद्ध रैथाने असला माछा लोप हुन थालेपछि पालिकाहरूले संरक्षणका प्रयास थालेका छन्। करेन्ट लगाएर विष हालेर माछा मार्ने अवैध गतिविधि बढ़ेपछि कैमनी नगरपालिकाले ठेउले खोलामा सहितका खोलाहरूमा माछा मार्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ। नगरपालिकाले असला माछाको प्रजनन समय मानिने भदौ असोज र कार्तिक 3 महिना माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। इजाजत लिएर परम्परागत शैलीमा माछा मार्न पाइने र नियम उल्लंघन गरे प्रहरी मार्फत कार्यवाही गरिने जैमनीका उपमेयर हरिहर शर्माले जानकारी दिनुभयो। साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगंगा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 9856602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
17: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
18: सम्पर्क 0654142121, मोबाइल 9856035921।
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
19: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
2: हजुर, दान गरौ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
22: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
25: विश्राम पछि साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू। नेपाली कांग्रेस म्याग्दी गाउँ कार्य समितिको आयोजनामा गाउँपालिका स्तरीय सम्मेलन शनिबार म्याग्दी गाउँपालिका 3 बेलटारमा सम्पन्न भएको छ। सम्मेलनमा पार्टीको विगतका गतिविधिहरूको समीक्षा, वर्तमान राजनैतिक तथा सामाजिक परिस्थितिको लेखाजोखा र आगामी दिनको कार्यदिशाका विषयमा विस्तृत छलफल गरिएको छ। नेपाली कांग्रेस म्याग्दी गाउँ कार्य समितिका सभापति रामभक्त घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकको पछिल्लो राजनैतिक अवस्था, जनताका अपेक्षा, पार्टी संगठनको अवस्था तथा बदलिँदो परिस्थिति अनुसार कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा धारणा राखेको थियो। कार्यक्रममा नेपाली कांग्रेस प्रमुख 2 का प्रदेश सभापति जितराज राणा, महासमिति सदस्य रामकृष्ण विक, म्याग्दी गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, विभिन्न वडाका कांग्रेस सभापतिहरू, कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्ता, महिला युवा तथा तरूण दल प्रतिनिधि, टोल समितिका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो। सम्मेलनमा वक्ताहरूले नेपाली कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै जनतासँग प्रत्यक्ष जोड़िनुपर्ने आवश्यकता औंल्याएका थिए। बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन कार्य तनहुँले ग्यासको वितरण व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ। प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले ग्यासको आपूर्ति श्रृंखला नबिग्रने गरी वितरण व्यवस्थापन गर्ने निर्देशन दिएको छ। बैठकले उद्योगबाट प्राप्त ग्यासको परिणाम खुद्रा तथा थोक विक्रेतालाई वितरण गरिएको परिमाण र प्रत्येक विक्रेताका ग्राहक संख्या खुलाएर जिल्ला प्रशासन कार्यालयमा वितरण विवरणहरू बुझाउने पर्ने निर्णय गरेको छ। साथै खुद्रा तथा थोक विक्रेताले बजारको वास्तविक आवश्यकता पहिचान गरी थप कति ग्यास आवश्यक पर्ने हो त्यसको विवरण उद्योग र प्रशासनलाई जानकारी गराउने पनि निर्णय भएको प्रमुख जिल्लाधिकारी तिवारीले जानकारी दिनुभयो। ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ। एक वर्षमा 37,000 पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ। नेपालको मात्र शिकार आरक्ष क्षेत्र नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या एक वर्षमा 13,000 बढ़ेको कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो। ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचार प्रसार तथा व्यवस्थित होटल तथा बसोबास होमस्टेको विकासले पर्यटकको संख्या वर्षेनी वृद्धि भइरहेको उहाँले बताउनुभयो। रेन्जर सुवेदीका अनुसार पर्यटकको संख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि वर्षेनी बढ़िरहेको छ। आर्थिक वर्ष 2082-83 ढोरपाटनमा आउने पर्यटकको संख्या 37,520 पुगेको जनाउँदै तीमध्ये 37,000 270 नेपाली पर्यटक रहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 23,692 र आर्थिक वर्ष 2080-81 15,573 पर्यटक ढोरपाटन पुगेका छन्। पर्यटन क्षेत्रको प्रचार प्रसार, पर्यटकीय पूर्वाधार, बुकी पाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकको कारण संख्या वर्षेनी बढ़दै गएको सुवेदीको भनाई छ। उहाँका अनुसार पर्यटकको संख्यामा वृद्धि भएपछि अब आर्थिक वर्ष 2082-83 पर्यटकको प्रवेश शुल्कबाट रू 47,68,405 र आर्थिक वर्ष 2081-82 रू 31,21,500 संकलन भएको थियो। साङ्जाको अर्जुन सुपारी गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाउने तयारी गरेको छ। गाउँपालिका कोड नम्बर 1 अध्यक्ष रणबहादुर थापाले 35 दिने सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग अतिक्रमण गरी निर्माण गरिएका सम्पूर्ण स्थानीय सरकार र संरचना सम्बन्धी व्यक्तिले आफै हटाए जग्गा खाली गर्न अनुरोध गरिएको छ। स्थानीय सरकार सञ्चालन एन 2074 परिच्छेद 13 दफा 97 बमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको हुने व्यवस्था गरिएको सूचनामा उल्लेख छ। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत चैत्र 24 र वैशाख 17 गतेको पत्र तथा सरकारका नीति निर्णय र प्राप्त आधिकारिक पत्रका आधारमा नदी तथा खोलाका किनार तटीय क्षेत्रमा बसोबास गर्दा बाढ़ी पहिरो तथा प्राकृतिक विपदका कारण मानवीय र भौतिक क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राखी जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति अवलम्बन गरिएको जनाएको छ। अर्जुन चौपारी गाउँपालिकाका क्षेत्रभित्रका विभिन्न खोला तथा नदीका तटीय क्षेत्रमा लालपूर्जा नभएको जग्गामा जोखिमपूर्ण रूपमा निर्माण गरिएका भौतिक संरचना तथा नेपाल सरकारका अन्य निकाय नेपाल प्रहरीमा सार्वजनिक तथा सरकारी नाममा रहेका जग्गा अतिक्रमण गरी बनाएका घर टहरा तथा अन्य संरचना हटाउनुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीको लागि सूचना जारी गरेको अध्यक्ष थापाले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार अमेरिकी माथिल्लो सदन सिनेटले रूसबाट तेल तथा ग्यास खरिद गर्ने भारत र चीनसहित पाँच देशका सामानमा 100% भन्सार महसुल लगाउन सक्ने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक पारित गरेको छ। रूस युक्रेन युद्धका क्रममा रूसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक शुक्रबार सिनेटबाट 86-11 मतले स्वीकृत भएको हो। यो विधेयक लागू भएमा रूसी कच्चा तेलका प्रमुख क्रेताहरू चीन, भारत र अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा 100% कर थपिन सक्नेछ। तर विधेयक पारित हुँदैमा यो कर तत्काल लागू हुने छैन। यसले राष्ट्रपति ट्रम्पलाई निर्णय गर्ने ताजा बीज अधिकार मात्र प्रदान गर्दछ। यसअघि नै अमेरिकाले रूसी तेल खरिद गरेकै कारण भारतीय सामानमा अतिरिक्त 25% कर लगाइसकेको छ, जसका कारण कतिपय भारतीय उत्पादनमा करको दर 50% पुगेको छ। यद्यपि भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै रूसी तेल आयात कायमै राखेको छ। यसैबीच अमेरिकी सांसदहरूबीच नै यो कदमले रूसलाई रोक्नुको सट्टा व्यापार युद्ध भड्काउने र भारतसँगको सम्बन्ध बिगार्न सक्ने भन्दै विरोध समेत शुरू गरेको छ। सिनेटबाट पास भएको यो विधेयकमाथि यही अगस्त 31 अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा छलफल हुनेछ। त्यहाँबाट पारित भई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यो कानून बन्नेछ। खेल समाचार। एसियन क्रिकेट काउन्सिल एसिसीले एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। आगामी अगस्त 30 तारीकदेखि मलेसियामा आयोजना हुने प्रतियोगितामा लागि एसिसीले शनिबार खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर 1 तारीक साउदी अरेबियासँग खेल्नेछ। प्रतियोगितामा 10 टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा यूएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेको छ। नेपालले समूहको दोस्रो खेल सेप्टेम्बर 3 बहराइन, तेस्रो खेल सेप्टेम्बर 5 मलेसिया र चौथो खेल सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। समूहमा शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् 2027 बंगलादेशमा हुने एक दिवसीय एसिया कपमा स्थान बनाउनेछ। स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल भएको छ। रियल र बार्सा बीच लामो समयदेखि रोड्रीलाई भित्राउन प्रतिस्पर्धा देखिएको थियो, तर रोड्री स्वयंले बार्सिलोना जाने इच्छा देखाएपछि समीकरण फेरिएको हो। हाल रियलले उनको विकल्प खोज्न थालेको छ। स्पेनिस संचार माध्यमका अनुसार रियलले बर्नार्डो सिल्भालाई रोड्रीको महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको छ। रियलका प्रशिक्षक जोस मोरिहोनले सिल्भालाई मिडफिल्डको पछिल्लो भागमा खेलाउने योजना बनाएका हुन्। यस्तै रियल मड्रिडले अन्य युवा मिडफिल्डर माथि पनि नजर राखिरहेको छ। समाचार अनुसार क्रिस्टल प्यालेसका एडमन्ड वाटरन, एले अल्कमारका क्रिस स्मिथ र लिलका अयुब बु आदि रियलको नजरमा रहेका खेलाड़ीहरू हुन्। तर अहिले नै उनीहरूलाई भित्राउने रियलको योजना छैन। अहिलेका लागि भने रोड्रीको स्थानमा मिड फिल्ड सम्हाले मुख्य जिम्मेवारी सिल्भालाई दिने रियलको तयारी छ। रोड्रीले यसअघि स्पेनलाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका कारण उनले गोल्डेन बल समेत जितेका थिए। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा पढौं संसारका शीर्षकहरू पुनः एकपटक। ग्यास वितरणको अवस्था बुझ्न मन्त्री यादव स्थलगत अनुगमनमा। ग्यास अभाव कायमै सरकारको सक्रियताले पनि सुध्रिएन बजार। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन। 2.5 दशकपछि चल्न थाल्यो हेटौड़ा कपड़ा उद्योग। नयाँ खोज सोच भन्दा 1 करोड़ वर्ष अघि नै जीवमा प्रजनन शुरू भएको निष्कर्ष। 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। लमजुङमा जीव दुर्घटना 7 जना घाइते। सार्वजनिक विधामा पनि तनहुँ प्रशासन द्वारा सेवा प्रदान। ढोरपाटनमा 37,000 पर्यटक 47,00,000 आमदानी। रूसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित। र एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल साउदीसँग।

0: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल newsshukla@gmail.com।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो UPVC का झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: 12 एल्युमिनियम अब UPVC को साथमा।
11: एल्युमिनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क 12 UPVC एल्युमिनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414411, मोबाइल 98562938 र 98028922938।
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
14: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
13: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
14: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
14: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
3: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाउँ साथै पशु आहाराको समस्याबाट मुक्त हौं।
14: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूछाए बारी र पहिरोबाट बचौं र बचाऊ।
14: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौं।
3: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
14: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
3: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
14: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
3: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
14: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0585361175, 98560-63175।
10: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560-62452।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
15: मोबाइल 98560-55577।

0: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9860745580।
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9641394378।
3: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत त्यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्नु कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक।
8: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफै नै नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846060829, दमौली शाखाको लागि सम्पर्क 9807613425।
2: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
2: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878। 98235 52773।

0: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीती नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।

0: नयाँ जडानको लागि सम्पर्क 9800218324 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: चलिरहेको देखेन भन्यो,
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाले झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
14: होइन भाउजू, यस्तो फेस्ट नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460081457 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
18: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0635702025, मोबाइल 98560338, 98461356058।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171669, 98067525229।
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332, 98087169142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहना सँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0865790 4, मोबाइल नम्बर 98460261268,
7: 98560261268।
9: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, जाइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141111178, 98560078।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden, तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा संचालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साधन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564433। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोमगोबु बस पार पछाडि पट्टि
2: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोमगोबु बस पार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235-5773।
0: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ पिटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0-65-590-511।
4: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
7: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0-65-570-744
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560-77987
9: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
10: पण्डित बहादुर सुन पर्से घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
11: ओमकार
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
10: विस्तृत जानकारीको लागि फोन नम्बर 98560-50834
12: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
14: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
12: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिरेगौडा मुक्तिनाथ विकास बैंक सँगै
7: कम्पनी प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9850602676।
15: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
16: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
15: हजुर पनि यसै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन।
17: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
18: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
19: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 9857065119 र 9864975056।
18: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचन का अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
12: होइन यहाँ यति चिसो आमा कहाँबाट चलेको
13: कुटी हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
13: गटिलो ठाउँ चाहिँ कहाँ छ?
14: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303624।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175
2: शुक्लागण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ला टायर मा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
7: ओमकार।
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार।
6: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856285587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: यस्तो पङ्ख चलिरहेको देखिनु पनि
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
0: चेस्टा बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
1: शुक्ला गण्डकी एफएम 97.6
13: घटना दुर्घटना
14: कला संस्कृति
13: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
14: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
15: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल साउन महिनाको 24 गते आइतबार श्रावण कृष्ण पक्षको एकादशी तिथ्याङ्गुजी मिति अनुसार अगस्त 9 तारिक सन् 2026 नेपाल सम्मत 1146 आज कामिका एकादशी व्रत विश्व आदिवासी दिवस र सांस्कृतिक दिवस। सूर्यदेव बिहान 5:32 हुनेछ भने सूर्यास्त साँझ 6:49 हुनेछ। बिहानी शुक्ल गण्डकी समाचारमा यहाँहरूलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ल गण्डकी समाचार शुरू गरौँ। यस प्रसङ्गका प्रमुख समाचारका शीर्षकहरूबाट आज 32 आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ग्यास वितरणको अवस्था बुझ्न मन्त्री यादव स्थलगत अनुगमन। ग्यास अभाव कायमै सरकारको सक्रियताले पनि सुध्रिन सकेन बजार। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन। 2.5 दशकपछि चल्न थाले हेटौँ र कपड़ा उद्योग। नयाँ खोज सोच भन्दा 1 वर्ष अगाडि नै जीवमा प्रचलन शुरू भएको निष्कर्ष। 8 राजनैतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। लमजुङमा जीप दुर्घटना 7 जना घाइते। सार्वजनिक विदाका दिनमा तनहौ प्रशासनद्वारा सेवा प्रदान। लोरपाटनमा 37,000 पर्यटक 47 लाख आमदानी। रूसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित। र एसएससी प्रिमियर कपमा नेपालको पहिलो खेल साउदीसँग। गण्डकी खेलकुद पदक वितरणमा मिलेमतको आरोप छानबिन गर्नु खेलकुद पत्रकार मञ्चको माग।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। उपत्यका सहित देशका मुख्य शहरमा आज पनि ग्यास हिजो पनि ग्यास पसलहरू अगाडि सर्वसाधारणको लामो लाइन कायमै रहेको छ। झण्डै दुई हप्ता अघिसम्म शुरू भएको ग्यास प्रभाव अझै उस्तै रहेको। उपभोक्ता रित्तो सिलिण्डर लिएर घरबाट टाढा पुगी लाइन बस्न बाध्य भएका छन्। ग्यास संकट सुल्झाउन सरकारले द्रुत प्रति कार्य टोली गठन र अनुगमन तीव्र बनाएको दावी गरे पनि समस्या समाधान हुन सकेको छैन। निगमले विगत चार महिनादेखि बिक्री गर्दै आएको आधा सिलिण्डरको सट्टा पूर्ण तौलको सिलिण्डर बेच्ने निर्णय गरेपछि बजारमा संकट आएको हो। खाली सिलिण्डर एकैपटक बजारमा निस्कँदा र सर्वसाधारणले आतलिएर थप ग्यास संचित गर्दा आपूर्ति व्यवस्था अस्त व्यस्त बनेको आयल निगमको भनाइ छ। आयल निगमले भारतबाट आयात हुने कोटा बढ़ाएर 55,000 टन पुर्याएको जनाएको छ। ग्यास उद्योग संघका अनुसार कोटा भरि पनि बोक्ने बुलेटको अभाव भएकाले बजार पूर्ण रूपमा सजुन अझै 15-20 दिन लाग्नेछ। यसैबीच ग्यास अभावको गुनासो सम्बोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हिजो काठमाडौँमा रहेका ग्यास तथा ग्यास उद्योग र डिपोहरूको अनुगमन गर्नुभएको थियो। सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाइरहेका बेला मन्त्री आफै अनुगमनमा निस्कनु भएको हो। राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रिया पारदर्शी र जवाबदेहिता तथा उपभोक्ताहरूको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको हो। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कानूनी खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपुछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। दैनिक जालाधारी, मजदूरी गर्नेहरू र विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेको आयोगको भनाई छ। साढे दुई वर्षदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योग मर्मत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि हिजो प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री पालन शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक तथा सैनिक टोलीले उद्योगका परिसर, सरसफाई र मेसिनको प्रारम्भिक मर्मत गरी परीक्षण सञ्चालन गरेका हुन्। परियारले आफ्नो फेसबुकमा कपडा बुन्ने तान चलेको भिडियो सार्वजनिक सामग्री राख्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खरखट आवाज सुन्न थालेको उल्लेख गर्नुभएको छ। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनैतिक हस्तक्षेप र फितौलो व्यवस्थापनका कारण 2056 सालदेखि बन्द भएको थियो। गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मरम्मत कार्य अघि बढ़ाइएको हो। सेनाको प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगमा उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपडाको माग सहजै आपूर्ति हुने विश्वास लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले शुक्रबार राति कहिलेकाहीँ एक्लै लड्नुपर्ने भनेर सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी र सपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाट जवाब दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाब दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई अंकित गर्दै सरकारले सुधार गर्नुपर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा सांसदहरू मनिषा रमेश बसाई पारसमरी गेलाल अमर सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआतिन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै हिँड्नु लड्नुपर्ने अवस्था आउने गुनासो गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यसम्म पुर्याउने दावी गरेका छन्। शनिबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले आफ्नो भाषा अनुसार काम गर्न नसके वा बाटो बिराईमा आफ्नै पार्टीले काम समातेर पूर्ण सही ट्र्याकमा ल्याउने सामर्थ्य राख्ने बताउनुभयो। उहाँले देशको वर्तमान राजनीतिक वातावरण र सामान्य नौता चराबाट नातिन आग्रह गर्नुभयो। यात्राका क्रममा कहिलेकाहीँ मौसमका कारण टर्ब्युलेन्स आउन सक्छ, तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउनु पर्दैन। सिट बेल्ट बाँधेर ढुक्क हुनुहोस्। हामी सही नियतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्याउँछौं, लामिछानेले भन्नुभयो। पृथ्वीमा जटिल जीवहरूको विकास र तिनको उत्पत्तिबारे वैज्ञानिक जगतमा लामो समयदेखि मानिँदै आएको धारणालाई बदल्ने गरी एउटा ऐतिहासिक खोज सार्वजनिक भएको छ। अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका वैज्ञानिकहरू सम्मिलित अन्तर्राष्ट्रिय टोलीले 56,70,00,000 वर्ष पुरानो जीवाश्मको अध्ययन गरी जीव विकासको नयाँ इतिहास उजागर गरेका हुन्। प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन निष्कर्ष अनुसार पृथ्वीमा जीवहरूको एक ठाउँबाट अर्को ठाउँमा सक्ने र प्रजनन गर्ने क्षमता पहिले सोचे भन्दा कम्तीमा 1 करोड़ वर्ष अघि नै विकास गरिसकेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार क्यानाडा र बेलायतका प्राचीन चट्टानहरूमा फेला परेका एडिया कारण कालका यी जीवाश्महरूले जीव विकासको प्रारम्भिक चरणबारे नयाँ तथ्य स्थापित गरेका छन्। वैज्ञानिकहरूले नयाँ खोजलाई पृथ्वीको जीव विकास अध्ययनमा एक ठूलो फर्को भनेका छन्। विश्व प्रसिद्ध संचार माध्यम बीबीसी र रोइटर्सले समेत प्राथमिकताका साथ प्रसारण गरेको यो खोजको दूरगामी महत्व नेपाल जस्तो भूगर्भीय रूपमा धनी देशसँग पनि जोडिन पुग्छ। हिमालय क्षेत्र र नेपालका प्राचीन भौगर्भिक चट्टानहरू पृथ्वीको प्रारम्भिक संरचना बुझ्नका लागि महत्वपूर्ण मानिन्छ। संविधान संशोधन संघीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै 8 राजनैतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी, आम पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय सामाजिक पार्टी, बहुजन एकता पार्टी, खम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सर्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मुख्य मूल लक्ष्य छ। मधेसी आदिवासी जनजाति थारू दलित महिला मुस्लिम लगायतका सीमान्तकृत समुदायहरूको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व निश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सजाउन संविधान संशोधन र पुनर्लेखन लेख्नु गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसंख्याका प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसै गरी प्रदेशलाई स्वसहायता शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन सुकुम्बासीहरूको समस्या दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलो पालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। लमजुङको विश्व नगरपालिका 3 दनाई गाउँमा शनिबार जीव दुर्घटना हुँदा 7 जना घाइते भएका छन्। रानीकुवाबाट गाउँ शहरतर्फ जाँदै गरेको गण्डकी प्रदेश 01-01-0051 नम्बरको जीप दिउँसो करिब 2:50 बजे अनियन्त्रित भई सड़क स्थलमा पल्टिएको जिल्ला प्रहरीकाले लमजुङमा जनाएको छ। जीपमा चालक सहित 8 जना सवार रहेका थिए। दुर्घटनामा विशाल नगरपालिका 3 दनाई गाउँका 40 वर्षीय मैया दुल्ला, 61 वर्षीय राधिका गर्ती, 50 वर्षीय मैया मालुवा, 26 वर्षीय काजीराम हिमाली, 57 वर्षीय सन्तबहादुर सार्की, 70 वर्षीय सन्त माया नेपाली र 45 वर्षीय रिता मगर घाइते हुनुभएको छ। घाइतेहरूमध्ये हिमालीको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिनुभयो। अन्यको अवस्था सामान्य रहेको छ। उनीहरूलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएको थियो। पहिरोका कारण तीन हप्ता अघि अवरूद्ध बनेको नेपाल चीन व्यापारको तातो पानी नाका अझै खुल्न सकेको छैन। यो नाका हुँदै नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश केरीले विभिन्न ठाउँको पहिरोका कारण नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव परेको बताउनुभयो। नाकामा सड़क अवरूद्ध भएकाले पनि चीन तर्फबाट मालवाहक सामान सहितका कन्टेनर पनि भित्रिन नसकिरहेका छैनन्। उहाँले भन्नुभयो सड़क अहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन। पश्चिम अर्धराष्ट्रको सुस्तामा नादाही नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन्। सुस्ता गाउँपालिका नम्बर 5 नारायणी नदीको पानी बस्तीमा पस्न बाटो रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो। नदीमा पानीको उच्च बहावले बाँध कटान शुरू भएपछि स्थानीयवासीले सुस्ता जोगाऊ अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बस्तीलाई कटान र दोकानबाट बचाउन स्थानीयवासीको सक्रियतामा बाँध निर्माण गरिएको भन्दै गए रातिदेखि नदीमा पानीको उच्च हुँदा कटान शुरू भएको बताउनुभयो। सुस्ताका नागरिकहरूले हप्तादेखि नारायणको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालु ताजाली माटो अखर पात लगायतका सामग्रीले अस्थायीबाट निर्माण गरी रोक्ने प्रयास गरेका छन्। सेवी सुस्तालाई नारायणको चोखीबाट जोगाउन शिल्पा जल स्वच्छ व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा 11,50,00,000 लागतमा करिब 1 किलोमिटर तटबन्ध निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनुभयो। निर्वाचन कार्यतन अनुसार भने विधाका दिन समेत सेवा प्रवाह गर्न थालेको छ। राष्ट्रिय परिचय पत्र बनाउने सरकारले अत्याधिक चाप परेपछि शनिबार र आइतबार सेवा प्रदान गरेको हो। यसअघि बिहानदेखि अतिरिक्त समय दिएर सेवा प्रदान गर्दै आएको प्रशासनले साउन 23 शनिबार र 23 गते शनिबार र 24 आइतबार पनि नियमित रूपमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा सुचारू गरेको हो। विधाको दिन बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सेवाग्राहीको सुविधा बढ्दो चापलाई मतदान गर्दै यो विशेष व्यवस्था मिलाएको यसअघि साउन 8 गतेदेखि नै प्रशासनले दैनिक समय बढ़ाएर बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सेवा प्रदान गर्दै आएको छ। छनौटको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन सुकुम्बासी तथा अव्यवसित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढ़ाइएको छ। सम्बन्धित स्थानीय तहबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित तथा सुकुम्बासीहरूको नामावली सहित जिल्ला भूमि समस्या समाधान समिति तमहुले जग्गा उपलब्ध गराउने तयारी स्वरूप साउन 22 गतेदेखि 7 दिने सार्वजनिक सूचना जारी गरेको हो। सूचना अनुसार व्यास नगरपालिका र देवघाट गाउँपालिकाबाट सिफारिश भइआएका सुकुम्बासीहरूले पनि दावी गरेको वा आवाद कबूत गर्दै आएको जग्गामा कसैको हक दावी विरोध वा उजुर बाजुर भए प्रमाण सहित 7 दिनभित्र निवेदन दिन दर्ता गराउन आह्वान गरिएको छ। तोकेको अवधिभित्र कुनै पनि निवेदन नजुरि नपरे भूमिहीन भूमि सम्बन्धी ऐन र नियम अनुसार जग्गा उपलब्ध गराइने प्रक्रिया अगाडि बढ़ाइने नापी कार्यालय तनहुँका प्रमुख एवं समितिका सदस्य सचिव विजय कुमार सिंहले जानकारी दिनुभयो। शुक्ला गण्डकी नगरपालिका दुलेगौड़ामा आन्दोलनका क्रममा आज जानी भई निवेदन फाइलहरू नष्ट भएकाले साउन 18 गतेदेखि लागू हुने गरी 21 दिने सूचना मार्फत पुनः फारम संकलनको काम समेत भइरहेको छ। जिल्लामा जग्गा व्यवस्थापनको काम तीव्र पारिए पनि दक्ष प्राविधिक कर्मचारीको अभावले सोचाइ अनुसार गति लिन नसकेको नापी कार्यालयले जनाएको छ। बागलुङमा स्थानीय खोलाहरूमा पाइने प्रसिद्ध रैथाने असला माछा लोप हुन थालेपछि पालिकाले संरक्षणका प्रयास गर्न थालेका छन्। करेन्ट लगाएर विसालेर माछा मार्ने अवैध गतिविधिहरू बढेपछि जैमनी नगरपालिकाले ठेउले कलाचोकको खोलामा माछा मार्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ। नगरपालिकाले असला माछाको प्रजनन समय मानिने बधुवा सोच र कार्तिक 3 महिना माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। इजाजत लिएर परम्परागत शैलीबाट माछा मार्न पाइने र नियम उल्लंघन गरी प्रहरी मार्फत कार्यवाही गरिने जैमनी उपमेयर हरिहर शर्माले जानकारी दिनुभयो। यसअघि गलकोट नगरपालिका ताराखोला र कोठे काठेखोला गाउँपालिकाले पनि माछा मार्न रोक लगाएका छन्। कडाई गरिएपछि गलकोटको दरम खोलामा माछाको उत्पादन बढ़ेको छ। जलचर र जैविक विविधता जोगाउँदै स्थानीय युवाहरूलाई परम्परागत शैलीबाट माछा मारेर रोजगार बनाउन पालिकाले यो संरक्षण नीति ल्याएको हो। ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ। एक वर्षमा 37,000 पर्यटक ढोरपाटन पुगेका छन्। ती मध्ये अधिकांश आन्तरिक पर्यटक रहेको ढोरपाटन शिखर आरक्ष कार्यालय बागलुङले जनाएको छ। नेपालको एकमात्र शिखर आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या एक वर्षमा 13,000 बढेको कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो। ढोरपाटन पर्यटकीय पूर्वाधार निर्माण प्रचार प्रसार तथा व्यवस्थित होटेल तथा गर्वास होमस्टेको विकासले पर्यटकको बस्ती वृद्धि भइरहेको उहाँको भनाइ छ। रेन्जर सुवेदीका अनुसार पर्यटकको संख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि बसनी बढेको छ। आर्थिक वर्ष 2082-83 ढोरपाटनमा आउने पर्यटकको संख्या 37,520 पुगेको जनाउँदै तीमध्ये 37,270 नेपाली पर्यटक रहेको उहाँले जानकारी दिनुभयो। उहाँको अनुसार आर्थिक वर्ष 2081-82 23,692 र आर्थिक वर्ष 2080-81 15,773 पर्यटक ढोरपाटन पुगेका छन्। ढोरपाटन क्षेत्रको प्रचार प्रसार पर्यटकीय पूर्वाधार बुकी पाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण संख्या वर्षेनी बढ्दै गएको सुवेदीको भनाइ छ। उहाँको अनुसार पर्यटकको संख्या वृद्धि भएपछि आर्थिक वर्ष 82-83 पर्यटक प्रवेश शुल्क 47,68,405 आर्थिक वर्ष 81-82 31,21,500 राजस्व संकलन भएको छ। हाङ्गाको अर्जुन सुपाली गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाउने तयारी गरेको छ। गाउँपालिकाले वडा नम्बर 1 को अध्यक्ष रणबहादुर थापाले 35 सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग अतिक्रमण गरी निर्माण गरिएका सम्पूर्ण संरचना सम्बन्धित व्यक्तिले आफै हटाउन जग्गा खाली गर्न अनुरोध गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 परिच्छेद 13 दफा 97 बमोजिम सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको हुने रहेको सूचनामा उल्लेख छ। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत चैत्र 24 गते र वैशाख 17 गतेको पत्र तथा सरकारका नीति निर्णय र प्राप्त आधिकारिक पत्र का आधारमा नदी तथा खोला किनारमा तटीय क्षेत्रमा बसोबास गर्न गर्दा पहाड़ी पहिरो तथा प्राकृतिक विपदका कारण मानवीय र भौतिक क्षति हुने जोखिमलाई मध्यनजर राखी स्थानीय बासिन्दा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति अवलम्बन गरिएको जनाएको छ। बिहानी शुक्लानन्दकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98-166-34-372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
11: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
18: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। अब बाँकी रहेका खबरहरू, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले 32 आदिवासी दिवस 2083 सप्ताहव्यापी रूपमा मनाउने भएको छ। परिषदका अध्यक्ष कुलकुमार कुमारले साउन 19 देखि 24 गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँको अनुसार साउन 19 गतेदेखि नाराको सरसफाई विचारोपण, साउन 20 गते आदिवासी जनजाति भाषा कला संस्कृतिको महत्व शीर्षकमा वक्तृकला प्रतियोगिता, साउन 21 गते बेलचदरमा महिला तथा युवा लक्षित वृहत कार्यक्रम गरिएको छ। यसै गरी साउन 22 गते बेलचदरमा जनप्रतिनिधिहरूसँग छलफल तथा अन्तर्क्रिया, साउन 23 गते मूल समारोहको पूर्वतयारी बैठक र साउन 24 गते नगरपालिका परिसरमा मूल समारोह कार्यक्रमको आयोजना गरिएको छ। यस वर्ष प्राप्त अधिकारको रक्षाका आवश्यकता, पहिचान सहितको समावेशी र न्याय पूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ। आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान 2058 अनुसार सूचीकृत 60 जाति मध्ये सुकुला गण्डकी नगरपालिकामा 8 जाति आदिवासी जनजातिहरू मगर, गुरूङ, नेवार, भुजेल, कुमार, तामाङ, थकाली र राई रहेको समुदायहरूको बसोबास रहेको छ। सुकुला गण्डकीमा कुल जनसंख्याको 48% आदिवासी जनजाति रहेको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका रमाशाका वडा अध्यक्ष हरेन्द्र यादव पक्राउ पर्नुभएको छ। यादवले कृत्य तथा ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको आधारमा अदालतले पक्राउ पुजी जारी गरेपछि यादवलाई हिजो प्रहरीले पक्राउ गरेको उहाँलाई इलाका प्रहरीकाले बेलदारीमा राखिएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी माथिल्लो सदन सिनेटले रूसमा तेल तथा ग्यास खरिद गर्ने भारत र चीन सहित 5 देशका सामानमा 100% भन्सार महसुल लगाउने सक्ने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक पारित गरेको छ। रूस युक्रेन युद्धका क्रममा रूसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक शुक्रबार सिनेटबाट 86-11 मतले स्वीकृत भएको छ। यो विधेयक लागू भएमा रूसी कच्चा तेलका प्रमुख क्रेताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ नियात हुने सामानमा 7% कर थपिन सक्नेछ। तर विधेयक पारित हुँदैमा यो कर